0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज बुध है, सफर की 21 और अगस्त की 5 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। आज यौम इस्तेहसाले कश्मीर मनाया जा रहा है, जिसका मकसद भारत के 5 अगस्त 2019 के गैर कानूनी और यकतरफा इकदाम की मजम्मत करना है। सदर, वजीर आजम और मुसल्ला फाज के सरबराहान ने भारत के गैर कानूनी जेर कब्जा जम्मू कश्मीर के अवाम के साथ पाकिस्तान की गैर मुतजलजल यकजहती का अयादा किया है। कुल जमाती हुर्रियत कॉन्फ्रेंस ने कश्मीरी अवाम से अपील की है कि वो यौम इस्तेहसाल कश्मीर को यौम सियाह के तौर पर मनाएं। नायब वजीर आजम मकबूजा बैतुल मकदस से मुतालिक आज उर्दन में होने वाले अरब लीग और इस्लामी ममालिक के ग्रुप के वजराए खारजा के इजलास में शिरकत करेंगे। वफाकी हुकूमत ने आज के लिए पेट्रोलियम मसनूआत की कीमतों में कमी कर दी है। पाकिस्तानी फिल्मों की मारूफ अदाकारा शमीम आरा की 10वीं बरसी आज मनाई जा रही है। पोर्ट ऑफ स्पेन में पाकिस्तान के खिलाफ दूसरे टेस्ट क्रिकेट के मैच के चौथे रोज आज वेस्ट इंडीज अपनी दूसरी इनिंग्स 6 विकेटों के नुकसान पर 103 रन से दोबारा शुरू करेगा। और अब खबरें तफसील के साथ। आज यौम इस्तेहसाल कश्मीर मनाया जा रहा है, जिसका मकसद कश्मीरी अवाम के हक खुद इरादियत की हिमायत का इजहार और भारत के 5 अगस्त 2019 के गैर कानूनी और यकतरफा इकदाम की मजम्मत करना है। 2019 में आज ही के दिन भारत ने यकतरफा और गैर कानूनी तौर पर जम्मू कश्मीर की खसूसी हैसियत खत्म कर दी थी। इस इकदाम को उस वक्त से आलमी बरादरी, कश्मीरी और पाकिस्तानी अवाम मुस्तरद करते आ रहे हैं। इस दिन की मुनासबत से खसूसी तकरीबात का अहतमाम किया गया है। इस्लामाबाद की शाहराह दस्तूर पर एक रैली निकाली जाएगी, जिसमें विफाक के वुजरा, अराकीन पार्लियामेंट और जिंदगी के मुख्तलिफ शोबों से ताल्लुक रखने वाले अफराद शिरकत करेंगे। सुबह 9 बजे सायरन बजाए जाएंगे और 1 मिनट की खामोशी इख्तियार की जाएगी। इसी तरह चारों सूबों, आजाद जम्मू कश्मीर और गिलगित बल्तिस्तान में भी रैलियां निकाली जाएंगी। रेडियो पाकिस्तान कश्मीरी अवाम की कुर्बानी और भारत के गैर कानूनी जेर कब्जा जम्मू कश्मीर में इंसानी हकूक की संगीन खिलाफ वर्जियां उजागर करने के लिए खसूसी प्रोग्राम नशर करेगा। सदर आसिफ अली जरदारी और वजीर आजम मोहम्मद शहबाज शरीफ ने भारत के गैर कानूनी जेर कब्जा जम्मू कश्मीर के अवाम के साथ पाकिस्तान की गैर मुतजलजल यकजहती का अयादा किया है। यौम इस्तेहसाल कश्मीर के मौके पर अपने अलग अलग पैगामात में उन्होंने कश्मीरी अवाम की बहादुरी, साबित कदमी और हक खुद इरादियत के लिए उनके अज़्म को खिराज तहसीन पेश किया। उन्होंने कहा कि ये दिन दुनिया को भारत के 2019 के गैर कानूनी और यकतरफा इकदाम के संगीन नतायज याद दिलाने के लिए मनाया जा रहा है, जो बैन अल-अक़वामी कानून और अक़वामे मुत्तहिदा की मुतल्लिका करारदादों की खुली खिलाफ वर्जी थे। उन्होंने कहा कि 7 साल गुजर जाने के बावजूद इस गैर कानूनी इकदाम से न तो जम्मू कश्मीर की कानूनी हैसियत तब्दील हुई है और न ही वहां के अवाम के जाय सके खुद इरादियत की ख्वाहिश कमजोर पड़ी है। पाकिस्तान ने भारत से मुतालबा किया है कि वह जम्मू कश्मीर की बैन अल-अक़वामी सतह पर तस्लीम शुदा मुतनाज़िया हैसियत मुतासर करने वाले तमाम इकदाम खत्म करे। नायब वज़ीर आज़म और वज़ीर ख़ारजा इसहाक़ डार ने यौम इस्तेहसाल कश्मीर के मौके पर अपने वीडियो पैगाम में इस मुतालबे का अयादा किया। उन्होंने कहा कि 2019 में आज ही के दिन भारत ने गैर कानूनी जेर कब्जा जम्मू कश्मीर में यकतरफा और गैर कानूनी इकदाम किए, जिनका मकसद इसकी मुतनाज़िया हैसियत को तब्दील करना था। इस आगरा ने कहा कि ये इकदाम जम्मू कश्मीर के तनाजे से मुतालिक कायम बैन अल-अक़वामी निज़ाम के लिए एक चैलेंज थे और इनसे इलाके के अवाम की मुश्किलात में मजीद इजाफा हुआ। उन्होंने कहा कि पाकिस्तान भारत पर जोर देता है कि मसले कश्मीर के पुरअमन हल के लिए साजगार माहौल पैदा करने वाले मबनी इकदाम करे। पाकिस्तान के मुसल्ला फौज ने बैन अल-अक़वामी कानून और अक़वामे मुत्तहिदा की सलामती कौंसिल के मुतल्लिका करारदादों के मुताबिक कश्मीरी अवाम के नाकाबिले तंसीख हक़ खुद इरादियत के हुसूल की जायज जिद्दोजहद के लिए अपनी भरपूर हिमायत का अयादा किया है। ISPR की जानिब से जारी एक बयान के मुताबिक चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर, पाक बहरिया के सरबराह एडमिरल नवीद अशरफ और पाक फजाइया के सरबराह एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धू ने بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے بہادر اور ثابت قدم عوام کے ساتھ اپنی غیر متزلزل یکجہتی کا اعادہ کیا ہے۔ کل جماعتی حریت کانفرنس میں کشمیری عوام سے اپیل کی ہے کہ وہ آج یوم استحصال کشمیر کو یوم سیاہ کے طور پر منائے، تاکہ عالمی برادری کو یہ واضح پیغام دیا جا سکے کہ وہ مقبوضہ علاقے پر بھارت کے غیر قانونی قبضے اور غیر قانونی اقدامات کو مسترد کرتے ہیں۔ کل جماعتی حریت کانفرنس نے کہا کہ یوم استحصال کشمیر منانے کا مقصد عالمی برادری کو مقبوضہ علاقے میں بھارت کی جانب سے 10 لاکھ سے زائد قابض افواج کے ذریعے ڈھائے جانے والے مظالم سے آگاہ کرنا ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ نائب وزیراعظم اور وزیر خارجہ اسحاق ڈار آج مقبوضہ بیت المقدس سے متعلق وزارتی اجلاس میں شرکت کے لیے اردن کے دارالحکومت عمان روانہ ہو گئے ہیں۔ وہ یہ دورہ اپنے اردنی ہم منصب ایمن السفادی کی دعوت پر کر رہے ہیں۔ اجلاس میں عرب لیگ کے وزراء خارجہ اور پاکستان سمیت اسلامی ممالک کے ایک گروپ کے وزراء خارجہ شرکت کریں گے۔ اجلاس کا مقصد مقبوضہ بیت المقدس کی بگڑتی ہوئی صورتحال پر مشترکہ موقف اختیار کرنا ہے۔ اجلاس میں شریک وزراء خارجہ اردن کے شاہ عبداللہ دوم ابن الحسین سے بھی ملاقات کریں گے۔ پاکستان کی مسلح افواج امداد اور بحالی کی کارروائیوں میں شہری انتظامی اور قدرتی افات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے ادارے کی ہر ممکن مدد کے لیے مکمل طور پر تیار ہے۔ یہ یقین دہانی چیف آف آرمی اسٹاف اور چیف آف ڈیفنس فورسز فیلڈ مارشل سید عاصم منیر نے اسلام آباد میں قدرتی افات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے ادارے کے صدر دفتر میں قائم نیشنل ایمرجنسیز آپریشن سینٹر کے دورے کے دوران کرائی۔ فیلڈ مارشل نے پاکستان میں قدرتی آفات سے نمٹنے کی قومی صلاحیت کو مضبوط بنانے کے لیے این ڈی ایم اے کی کوششوں کو سراہا۔ انہوں نے انسانی جانوں اور اہم تنصیبات کے تحفظ کے لیے ہر وقت تیاری، اداروں کے درمیان مؤثر رابطے اور فوری کارروائی کی اہمیت پر زور دیا۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں کمی کر دی ہے۔ وزارت توانائی کے اعلامیے کے مطابق پیٹرول کی قیمت میں 3.39 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد نئی قیمت 328.56 روپے فی لیٹر مقرر کی گئی ہے۔ اسی طرح ہائی اسپیڈ ڈیزل کی قیمت میں 4.07 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد نئی قیمت 385.86 روپے فی لیٹر ہو گئی ہے۔ غزہ میں نومبر 2023 میں ایک رہائشی عمارت پر اسرائیلی حملے میں شہید ہونے والے 112 افراد کی اجتماعی نماز جنازہ ادا کر دی گئی، جن میں زیادہ تر خواتین اور بچے شامل تھے۔ شہداء میں ابو شریعہ اور حسینیہ خاندان کے 44 بچے، 48 خواتین اور 7 معذور افراد شامل تھے۔ یہ دونوں خاندان ایک ہی قبیلے سے تعلق رکھتے ہیں۔ 2 ہفتوں پر محیط کھدائی کے بعد حال ہی میں ان کی میتیں ملبے سے نکال لی گئیں۔ غزہ پر اسرائیلی جارحیت شروع ہونے کے بعد ہونے والی سب سے بڑی اجتماعی نماز جنازہ تھی۔ پاکستان کی معروف فلمی اداکارہ شمیم آرا کی 10ویں برسی آج منائی جا رہی ہے۔ ان کا پیدائشی نام پتلی بائی تھا، تاہم انہوں نے فلموں میں شمیم آرا کے نام سے شہرت حاصل کی۔ شمیم آرا 1938 میں برطانوی ہندوستان کے شہر علی گڑھ میں پیدا ہوئی۔ انہوں نے 1956 میں نجم النقوی کی فلم کنواری بیوہ سے اپنے فلمی کریئر کا آغاز کیا۔ شمیم آرا نے اس وقت کی کئی سپر ہٹ فلمیں پیش کی، جن میں دیوداس، دوراہا، بھول، ہمراز اور نائلہ شامل ہیں۔ انہوں نے مجموعی طور پر 503 فلموں میں اداکاری کے جوہر دکھائے۔ بورڈ آف اسپین میں پاکستان اور ویسٹ انڈیز کے درمیان دوسرے کرکٹ ٹیسٹ میچ کے چوتھے روز آج ویسٹ انڈیز اپنی دوسری اننگز 6 وکٹوں کے نقصان پر 103 رن سے دوبارہ شروع کرے گا۔ میچ شام 7 بجے شروع ہوگا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم گرم اور مرطوب رہنے کا امکان ہے، تاہم کشمیر، گلگت بلتستان، بالائی خیبر پختونخوا اور شمال مشرقی پنجاب میں کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد میں 24 ڈگری سینٹی گریڈ، لاہور 29، کراچی 28، کوئٹہ 22، گلگت 19 اور مری میں 16 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں، جموں اور بارہمولہ میں مطلع ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور شوپیاں میں 19 ڈگری سینٹی گریڈ، جموں 26، لہنو جبکہ اننت ناگ اور بارہ مولہ میں 20 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ آخر میں خبروں کا خلاصہ ایک بار پھر سن لیجیے۔ آرجو میں استحصال کشمیر منایا جا رہا ہے، جس کا مقصد بھارت کے 5 اگست 2019 کے غیر قانونی اور یک طرفہ اقدام کی مذمت کرنا ہے۔ صدر وزیر اعظم مصلح فاش کے سربراہ نے بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے عوام کے ساتھ پاکستان کی غیر متزلزل یکجہتی کا اعادہ کیا ہے۔ نائب وزیر اعظم مقبوضہ بیت المقدس سے متعلق آج اردو میں ہونے والے عرب لیگ اور اسلامی ممالک گروپ کے وزراء خارجہ کے اجلاس میں شرکت کریں گے۔ اور اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: فور لیٹسٹ نیوز ہیڈ لائنز آفٹر ایوری ون آر، ٹیون ان ٹو ایف ایم 101، دا چینل آف ریڈیو پاکستان۔

0: में बात किया करता था तो मैं कभी यहाँ पे बात करता, कभी यहाँ पे बात करता, कभी यहाँ पे बात करता। अगर कभी बाहर जो माइक्रोफोन की दुनिया में मुझे लोग सुन रहे हैं, हेडफोन्स लगाए हुए हैं या गाड़ियों में सुन रहे हैं, सबसे पहले तो ये बात कि सीट बेल्ट का इस्तेमाल कीजिएगा, ये आपकी जिंदगी की हिफाजत करने की कोशिश करती है। और दूसरी ये बात कि उनको उनको ज्यादा अच्छे समझ आ रहा होगा कि माइक की जो आवाज है ना वो किस तरह से वेरिएशंस के साथ आ रही है। तो फिर मुझे एहसास हुआ ये माइक जो है ना अपने आप से तारुफ, मुझे ऐसा लगता है कि एक साल कम से कम लगता है आपको माइक के साथ एक ताल्लुक, एक तारुफ बिठाने के लिए कि आप जहां पे भी बोले माइक आपकी आवाज को फौरन से वो कैप्चर करें आपका उसके साथ। मुझे ऐसा लगता है मैं अगर माइक ऑफ हो तो मुझे बोलना नहीं आता, मुझे सही से बात करना नहीं आता, बातों को जोड़ना नहीं आता।
1: लेकिन
0: जैसे
1: सर आप अपने साथ भी ऐसे ना करें,
0: ये देखो ना इसने मेरा भी साथ
2: नहीं
0: दिया।
2: सर आपकी
0: अब ये लड़की अच्छी लड़की हो गई। अच्छी लड़की जिद नहीं
2: आपने सर उस दिन हंसी
0: देखो इश्क बुरा होता है।
2: बहुत खूबसूरत पड़ी थी
0: ये, मैं तुम्हें कह रहा था ये क्या नगीने तुमने हाथों में डाले
1: हुए, क्यों आपको चाहिए है?
0: है क्या प्रॉब्लम, क्या तेरा बोल क्यों नहीं रहा तू है आईनक वाले जिन है?
1: सर
0: क्यों नहीं बोल रहा
1: नस्तू मैं कितना ही आपको करूंगा सर, मुझे
2: एक शेर याद आ गया,
0: सफेद दाढ़ी है
2: सर अब्बास ताबिश साहब का।
0: हाँ
2: अब्बास ताबिश साहब का एक शेर है, बात कर रहे खूबसूरत शख्स कोई बात कर,
0: अब मैं कलाम कर इन्हें
2: बात कर रहे खूबसूरत शख्स कोई बात कर,
0: उफ मेरे
2: और साबित कर तुझे कोई परेशानी
0: नहीं। वाह वाह वाह वाह दोबारा दोबारा एक बार,
2: बात कर ए खूबसूरत शख्स कोई बात कर और साबित कर तुझे कोई परेशानी नहीं।
0: बहुत बहुत खूबसूरत
1: खूबसूरत सर अब कोई बात।
0: अच्छा एक मिनट बस एक मिनट ठहर जाओ, एक मिनट ठहर, ये हाँ आते हैं 6 मिनट के बाद। यस
3: अब समाप्त फरमाएं प्रोग्राम राह खुदा, मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन। ये प्रोग्राम रोजाना 3:05 पर नशर किया जाता है।
4: आज हम बयान करेंगे पारा है चौथा, सूरह आले इमरान है और आयत मुबारक है 92। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। لن تنالوا البر حتى تنفقوا مما تحبون وما تنفقوا من شيء فإن الله به عليم صدق الله العظيم। ہرگز نہیں تنالوا تم نہیں پہنچو گے بر نیکی کے حتى یہاں تک کہ تنفقوا تم خرچ کرو جب تک تم یہ نہ خرچ کرو کیا مما تحبون جس چیز سے تم سب سے زیادہ محبت کرتے ہو نا جب تک وہ اس کی راہ میں تم نہ قربان کرو گے پیش نہیں کرو گے تو تم اس کی معراج کو نہیں پہنچو گے نیکی کی تمہیں نیکی حاصل ہی نہیں ہوگا نیکی دین ہے الدین النصیحہ قال رسول اللہ صلی اللہ علیہ وسلم دین بھلائی کا نام ہے بھلائی ہے تو دین ہے اگر جہاں بھلائی نہیں ہے وہاں دین نہیں ہے ٹھیک ہے تو تم ہرگز بھلائی کو نہ پہنچو گے ہاں حتیٰ جب تک کہ ہاں راہ خدا میں تنفقو تم خرچ نہ کر لو مما تحبون وہ چیز جو تمہیں سب سے پیاری ہے وما تنفقو اور نہ خرچ کرو تم من شائن کوئی بھی چیز جو تم کو جو بھی چیز تمہیں خرچ کرنی ہے فائن اللہ بے علیم تو بے شک اللہ کو معلوم ہے جو بھی تم چیز خرچ کرو گے تو وہ اپنی پیاری چیز جو بھی تم چیز خرچ کرو گے اللہ کو اس کا علم ہے تمہیں پیاری ہے کہ نہیں ہے عمر بن عبدالعزیز رضی اللہ تعالیٰ وہ شکر سے انہیں بڑا پیار تھا شکر بانٹتے تھے لوگوں نے کہا آپ اس کے حصے کے پیسے کو نہیں بانٹ دیتے بوریاں کی بوریاں شکر بانٹتے تھے اللہ کی راہ میں تو ایک دن انہوں نے بتایا کہ میں نے رسول خدا صلی اللہ علیہ وسلم سے سنا ہے کہ جو سب سے پیاری چیز اس کی بارگاہ میں تو مجھے سب سے زیادہ پیارا شکر لگتی ہے میں اللہ کی بارگاہ میں شکر میں پیسے کیوں بانٹوں جب مجھے پیار ہی نہیں پیسے سے مجھے تو پیار ہے شکر سے تو اسی طرح یہ اسی طرح قرآن مجید کی بھی آیات مبارکہ ہے بولے کل درجات میں معاملوں اور ہر ایک کا جو درجہ ہے اس کے عملوں سے ہے جب آپ کے عمل اس کی بارگاہ میں پیش ہوں گے تو اس کے مطابق آپ کا یعنی ہر ایک انسان کے درجات اس کے عملوں پر ہیں نمبر عمل کا جو دار و مدار ہے وہ نیتوں پر ہے اور نیت کا دار و مدار احساس پر ہے ادراک پر ہے, وجدان پر ہے, ان تینوں کے لیے ایمان کا ہونا لازمی شرط ہے. ایمان کیا ہے؟ ایمان اللہ ایک ہے اور محمد رسول اللہ صلی اللہ علیہ وسلم اللہ کے آخری نبی اور رسول ہیں. تمام انبیاء پر ایمان, تمام فرشتوں پر ایمان, تقدیر پر ایمان اور آخرت پر ایمان, دوزخ جنت پر ایمان. اس کے ایمان لانے کے بعد اس کی تعلیمات ہیں, تعلیمات میں حقوق و فرائض ہیں, جس میں کچھ چیزوں کے کرنے کا حکم ہے اور کن کن سی چیزوں کے نہ کرنے کا حکم ہے. جن کا کرنے کا حکم ہے ان کو کر دیا جائے, اور جن سے باز رہیں, جیسے سود ہے, زنا ہے, چوری ہے, اس طرح کی چیزیں, جھوٹ ہے, شراب ہے, جوا, بہتان, اس طرح کی چیزوں سے بچنے کا حکم ہے. تو یہ بالکل قرآن مجید کے اندر بھی, احادیث مبارکہ میں بھی ہے. تو یہ ایمان کا حصہ ہے, اسے کہیں گے تعلیمات. کچھ تعزیرات ہیں اسلامی قوانین میں, حدود ہیں. کچھ کہا یہ میری دل کا حدود اللہ, حدود ہیں. تو جب آدمی ان تعلیمات پہ عمل کرتا ہے تو وہ جتنی بڑی قربانی دیتا ہے اللہ کی بارگاہ میں, اتنا ہی اس کا بڑا مقام ہوتا ہے. ہاں, اسی طرح سے رسول کریم صلی اللہ علیہ وسلم, احمد مجتبیٰ, محمد مصطفیٰ صلی اللہ علیہ وسلم کائنات میں سب سے زیادہ مصائب و تکالیف اور آزمائش سے آقا صلی اللہ علیہ وسلم گزرے ہیں, اس لیے ان کو سب سے اعلیٰ مقام اللہ تعالیٰ نے عطا فرمایا ہے. ہاں, جتنی بڑی قربانی یا آزمائش ہوگی اتنا بڑا ہی اللہ تعالیٰ کے یہاں اس کا انعام بندے کو اللہ عطا فرماتا ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین والصلاۃ والسلام علیک یا خاتم الانبیاء. صدق.
3: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ, مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے. اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 to 12 بامقام آستانہ عالیہ, فقیر بادشاہ, ریلوے اسٹیشن رائے ونڈ, نزد ریلوے قبرستان رائے ونڈ, لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں, جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے. خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں, وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی. آئیے سامعین اب سماعت فرمائیں پروگرام راہ خدا. مقرر ہیں صاحبزادہ.
5: سنتے رہیے ایف ایم 101.1. سنتے رہیے ایف ایم 101.1.
6: شکریہ, آپ نے ایف ایم 101 ٹیون کیا.
5: سنتے رہیے ایف ایم 101.1.
2: ہوئے ہی آپ نے خود کیا.
0: کیا کیا کیا کچھ کیا کیا کیا یہ لائیو لائیو لائیو لائیو ایسے ہی کرتا ہوں میں. تمہیں پتا ہے نا, تمہیں تو میری عادت کا پتا ہے میں کیسے کر دیتا ہوتا ہوں, ہے نا. اچانک سے کوئی پتا نہیں چلتا کس وقت, ہے نا. کیا کہا تم نے؟ ایک منٹ ٹھہرو نا, میں کم از کم لائیو ریکارڈ ہو جائے نا, پکڑ سکیں بعد میں بین کرنے کے.
7: آن ایئر آ گئے ہیں, لائیو آ گئے ہیں.
0: کیا کیا کیا کہا تھا تم نے؟
7: آن ایئر لائیو آ گئے ہیں آپ یک دم.
0: یار تو ڈرتا نہیں ہے, اس کا مطلب میری طرح کا ہے.
7: بولے نا, بات کریں ذرا.
0: تنہا کیسے دن گزرے گا, تنہا کیسے رات کٹے گی, ساون کی پہلی بارش ہے, فون کرو یا خدا جاؤ. ہاں بول دیے.
7: ایس ایم ایس,
0: ایس ایم ایس کے ذریعے سے
7: واٹس ایپ.
0: وہ کیا تھا یار؟
2: سر ساون پہ کچھ سنائیے.
0: فون نہیں کر سکتے تو پھر ایس ایم ایس میں آمد و رفت کی اوقات بتا سکتی ہو, ایسے کچھ شعر تھا. تم ایس ایم ایس کے ذریعے سے اب تم مجھے محبت کے خطوط بھیجا کرو گے
7: ویو ونس پہ. کیا ہوتا ہے ہوتا ہے
0: ہوتا ہے نا شروع شروع میں پتا نہیں چلتا
7: شروع میں نہیں پتا چلتا لیکن بعد میں
0: آہستہ آہستہ بندے کو ریئلائز ہوتا ہے کہ ہوا ہے کچھ ہوا ہے میرے ساتھ میرے دل کے اندر کوئی ایک چھناکا سا ہوا ہے
7: دوبارہ نہیں کھلتی وہ تصویر
0: نہیں اگر کھولنے کی کوشش کی جائے تو کھل جاتی ہے کیونکہ آپ کے فولڈر میں اگر فولڈر آپ نے پرائیویٹ نہیں کیا تو پھر آپ آسانی سے کوئی بھی پاس ورڈ
7: کس طرف چلے گئے
1: سر آپ کیوں
0: یار تصویر کھل جاتی ہے مطلب میں تصویر کی بات کر رہا ہوں میں محبوب کی بات کر رہا ہوں آج دیواریں ہیں میرے سامنے مجھے میرا محبوب نظر نہیں آ رہا تم بھی کر لیتا ہوتا ہوں تمہیں پتا ہے آج میں
2: تصویریں پسند ہے یا وہ دل کے آئینے میں جو سمائی ہیں وہ پسند ہے
0: ہائے
7: ویسے آپ اور کتنا ڈارک
0: لڑکی تم نے ریڈیو پروگرامز کرنے ٹھیک ہے
2: آپ کروائیں
0: یہ دوبارہ سے بتانا کیسے کیسے بولا تھا
2: میں نے کہا کہ آپ کو ویو ونس کی تصویر پسند ہے یا وہ تصویر ہے جو دل کے آئینے میں ہے تصویر یار جب ذرا گردن جھکائی دیکھ لی
0: واہ واہ واہ
7: لیکن ویو ونس کا تو اپنا ہی مزہ ہے
0: وہ اپنا اچھا یار ضیاء انجم السلام علیکم میڈم کیسی ہیں آپ خیریت اچانک سے آپ آئی ہیں تو مجھے تھوڑا سا ڈر تھوڑا سا خوف سا محسوس ہوا میں نے کہا میڈم اچانک آئی ہیں آپ یہاں پہ پروڈیوسرز تو نہیں ہیں کیونکہ ان سے تھوڑا سا گھبرا کے نہ پڑتا وہ کسی بھی ٹائم ہمیں بین کر سکتے ہیں ہمیں یہاں پہ بولنے سے روک سکتے ہیں تو لیکن نہیں روک سکتے
2: ان کا اورا ہے ان کا اورا ہے وہ انٹرنلی ہے ہمارے ساتھ
7: ہاتھ پیچھے کریں اپنا
0: اب تو ہاتھ بھی نہیں ملائے گا جو تیرے ہاتھ تھک وہ جو ہاتھ بھر کا تھا انسان کو جو بھی دل میں آئے وہ بول دینا چاہیے ہے نا لیکن میں مونا یہ سن رہی ہو نا تم
2: لیکن سر ایک سیدھے اور سادے انسان ہے
0: سیدھے اور سادے انسان مجھے اچھے لگتے ہیں ایسے لوگ نائس پیپل نہیں اچھے لگتے بیڈ پیپل اچھے لگتے
1: ہیں
7: کوئی اور بات
1: ڈر کیوں جاتے ہیں
0: ڈر جاتا ہے
2: سر آپ سیون پہ
0: رحمان کے ساتھ اتنی بار جو بہن ہوا رحمان کے ساتھ میں بھی بیٹھا ہوں
7: سیون
0: ابھی سیون کے اوپر میں نے سنایا تھا
2: آپ سنائیے سر کچھ
0: آپ سنائیے وہ آپ سے سننا چاہتا ہوں
7: مجھے کچھ زبانی یاد نہیں ہے سا
0: ور
7: ون
0: یا
2: ساون
0: ہے
7: ساون
0: ہاں ساون
7: کی بھیگی راتوں میں جب
0: یہ پاکستانی گانا ہے نا پہلے دس دن
7: برساتوں میں
0: پاکستانی گانا
7: جب چھیڑے سکھیاں باتوں میں
0: ہائے
7: مینو یاد آ تیری آنیاں نے
2: میں
0: نے یاد ایسے انجم سے ہی اس چیز کی آپ توقع کر سکتے ہیں اچھا بائی دا وے ہم بہت سارے انٹرنز کو جو ہیں وہ شامل کر رہے ہیں پروگرام میں یس اب یہاں پہ آپ یہاں پہ تشریف لیں اور میڈم کدھر گئیں آپ ادھر آ جائیں آپ ادھر آ جائیں ادھر آ جائیں ادھر آ جائیں اچھا اس کو پہلے آ جائیں آپ ادھر آ جائیں آپ ادھر آ جائیں ٹھیک ہے آہستہ آہستہ یہاں پہ نا میں آپ کو یہاں پہ ماحول بتا دوں اسٹوڈیو کے اندر کا جو چکا چوند ہے ساری لائٹس جو ہیں مجھے بہت بری لگتی ہیں جو دو لائٹس سامنے والی لیکن پھر بھی چل رہی ہیں کیونکہ میں اکثر نظر نہیں آتا ان لائٹس کے بغیر ان لائٹس کا ہونا بہت ضروری ہے مجھے دیکھنے کے لیے یہ بات صحیح ہے یہ بات سچی ہے
8: کشش ہے آپ میں
0: کشش ہے کشش ہے
8: لائٹ پڑتی ہے تو
0: وہ زیادہ خوبصورتی سے
8: خوبصورتی کو
7: ادروائز آپ بہت ڈارک ہیں
8: ادروائز
0: یار زیان جم یار تمہیں کیا پتا ڈارک جو لوگ ہوتے ہیں نا وہ دنیا میں سب سے خوبصورت لوگ ہوتے ہیں
1: ڈیپ بھی ہوتے ہیں ڈیپ بھی ہوتے ہیں ڈارک
0: ڈیپ
7: آپ بہت گہرے ہیں
0: گہرے ہیں مطلب گہرے کلر ہے نا چلو ٹھیک ہے گہرے مطلب تم وہ والا گہرا کہہ رہے ہو وہ جو افسانوی بات تم کہہ رہے ہو گہرا جب سے اس نے اسٹریٹ فارورڈ کا ذکر کیا تم ہر بات ہی اسٹریٹ فارورڈ کر رہے ہو میں تمہیں یہ بات بتا دوں تھوڑا سا نا بھٹک بھی جاتے ہوتے ہیں بھٹکانا چاہتا ہوں میں تمہیں راستے سے ہٹانا چاہتا ہوں میں تمہیں ہٹ جایا کرو کبھی کبھی ہٹ گیا دوبارہ دوبارہ راستے پہ
7: اب نہیں بات کرتے ہیں
0: نہیں بات میں نے تم سے بات ہی نہیں کرنی نہیں بات کرنی
7: اچھا وہ بھائی ان سے
0: وہ بھائی
7: کریں ہاں
0: کتنے خوبصورت لگتے ہیں. میں نے آپ کو پہلے کمپلیمنٹ دیا کہ آپ کا چہرہ جو ہے وہ بہت خوبصورت لگتا ہے مجھے.
9: اپنا نام بتائیے گا.
8: میرا نام حسیب الرحمان ہے. حسیب الرحمان.
0: دیکھا, رحمان اس کے بھی نام میں ہے, میرا نام بھی رحمان انور.
9: کیا بات
0: ہے. اس لیے مجھے پتا چل جاتا ہے
9: رحمان
0: کون ہے. میرے لوگ
8: یہاں پہ رحمان نظر آ رہا ہے, وہاں پہ
0: میرے اللہ. نہیں اچھا اچھا آئے یار, کتنے خوبصورت لوگ ہیں. میں ان لوگوں سے مجھے
8: آ رہا ہے اور میرا اینڈ پہ آ رہا ہے شاید اس وجہ سے.
0: کیا آ رہا ہے؟
8: رحمان.
0: یار یہ بتاتا نہیں سر. نہیں آپ میرا شروع میں آ رہا ہے, آپ کا اینڈ پہ آ رہا ہے.
8: میرا اینڈ پہ آ رہا ہے
0: اس لیے کیا ہے؟
8: تاثیر بدلی ہے.
0: ہائے تاثیر بدلی ہے. تاثیر کا ذکر آ گیا, رحمان کا ذکر آ گیا. رحمان مجھے یہ بتائیں آپ کا پورا نام کیا بتایا؟
8: حسیب الرحمان.
0: حسیب الرحمان. حسیب الرحمان مجھے آپ یہ بتائیں کہ آپ نے اس ریڈیو کو, اس انٹرنشپ پروگرام کو جوائن کرتے ہوئے یا جب آپ کے سامنے یہ پریزنٹیشن اس کی آئی تو آپ نے کیا سوچا کہ میں کیوں جانا چاہتا ہوں یہاں پہ؟ کیا وجہ تھی آپ کے اندر؟ ایسی کون سی چیز نے آپ کو یہ اکسایا کہ میں وہاں پہ جاؤں؟ وہ چیز جو میں سیکھنا چاہ رہا ہوں, جو مجھے اچھا لگتا ہے, وہ کیا چیز ہے؟ کس وجہ سے آئے؟
8: میں نے ریڈیو پاکستان کو جوائن اس لیے کیا کہ میں خود کو اکسا سکوں, جو میرے اندر کی چیزیں ان کو اکسا سکوں, انہینس کر سکوں اپنی کمیونیکیشن کو,
0: اکسا سکوں,
8: اکسانا اپنی سکلز کو, اکسانا
0: ہاں اپنے اندر کے اس انسان کو اکسانا. وہ پائی ادنو تھوڑا جا لیوریج دے,
8: بولن دے,
0: انہوں کھولن دے, میں کھولن دے, میں کیوں نہیں کھولن دے رہا تو ہے؟
9: کھول لو بھائی, پھر پورا ہی انجن کھول لو. تھی
0: ڈاگی گاڑی کے نیچے بیٹھا تو انہوں لتوں پھڑ کے کاٹ رہا کہ ایڈا تو انجینئر ہے. اس طرح کی باتیں نہیں کرنی میرے ساتھ یار, یہ پنجابی تو اچھی جھکتا لگ دیا.
9: ہاں ٹھیک ہے.
0: اچھا تم اکسانا چاہ رہے تھے اپنے آپ کو؟
8: جی.
0: کہ میں اکساؤں اپنے آپ کو, کہ میں وہ نکھاروں اپنے اندر. کیا برا برا کیا تھا؟ کیا اچھا تھا؟
8: اسکل سب کے اندر ہوتی ہیں, کمیونیکیشن ہوتی ہے, کانفیڈینس کی کمی,
0: ہاں
8: اس کو یہاں پہ آ کے انہینس کیا, اور اس کے علاوہ گفتگو کے لیے الفاظ جن کو بہتر کیا.
0: ارے
8: اور مزید بہتر ہوتی جائیں گی.
0: ماشاءاللہ بہت خوبصورت طریقے سے آپ نے نا ڈیفائن کیا ہے. اور آپ کا یہ جو مزاج ہے, مجھے ایسا لگتا ہے کہ یہ دھیما مزاج ہے آپ کا.
8: جی.
0: آپ خاموش رہنا زیادہ پسند کرتے ہیں, انٹروورٹ ہیں یا پھر اپنے دوستوں کے اندر صرف آپ ایکسٹروورٹ ہیں وہاں پہ بولتے ہیں؟
8: نہیں, جہاں پہ دل کرتا وہاں پہ بولتا ہوں.
0: ہاں
8: ہیویں گیویں کسی کو منہ نہیں لگاتا.
0: واہ واہ واہ,
8: سمجھداری.
0: ہاں وہ اس کی بات کہ جہاں پہ کیا بولنا ہے, کہاں پہ کس طرح سے بولنا ہے, یہ تمہیں پتا ہے.
8: یہ چیز.
0: ویری گڈ ویری گڈ. حسیب الرحمان مجھے آپ سے بات کر کے بہت اچھا احساس ملا. مجھے ایسا لگتا ہے کہ آپ کے اندر وہ کوالٹی ہے. انسان کے اندر نا ایک ایٹیٹیوڈ ہونا چاہیے, مجھے ایسا لگتا ہے کہ اس کے اندر تھوڑا سا نا ایسی کوالٹی ہونی چاہیے کہ وہ لگے کہ دوسروں سے منفرد ہے, تبھی اس کو تھوڑا سا ریکگنائز کیا جائے گا, اس کو جانا جائے گا. اگر ہم بھیڑ چال چلتے رہیں گے, اسی طرح سے چلتے رہیں گے جیسے سب چل رہے ہیں, جو سب چل رہا ہے ویسے ہی ٹھیک ہے, تو مجھے لگتا ہے کہ وہاں پہ کوئی نہ کوئی ایسی چیز ہوگی جو ایک وقت میں آ کر نہ ہمیں بھی ڈس ہارٹ کر دے گی کہ نہیں مزہ نہیں آ رہا, دوسروں کی مرضی کے مطابق اپنی زندگی گزار رہا ہوں.
8: میں آپ کی بات کو اسپیسیفک کروں گا کچھ چیزوں میں.
0: جی
8: دیکھیں, ایوی گیوی کسی کو منہ نہیں لگانا, یہ نہیں ہے کہ میرے میں ایٹیٹیوڈ ہے. بات یہ ہے کہ میں اپنا وقت بچا رہا ہوں اور اچھی جگہ سے اچھی چیزیں لے رہا ہوں, غلط جگہ کو چھوڑ.
0: بہت خوبصورت بات یار, بہت خوبصورت بات.
9: یہ چیز آپ نے دل پہ نہیں لینا اس بات کو.
8: نہیں آپ تو بہت اچھے ہیں ماشاء اللہ.
9: ہاں
0: لیکن انہوں نے بڑی بڑی خوبصورت گل کہی ہے, لیکن مجھے پسند آئی ہے وہ گل یار, مجھے اس کی بات پسند. اچھا آپ کی طرف آتے ہیں جی, کیا نام ہے آپ کا؟
10: السلام علیکم, میرا نام امائمہ عمر ہے.
0: امائمہ عمر.
10: جی
0: امائمہ عمر کیا کرتی ہیں آپ, سب سے پہلے یہ بتائیں.
10: میری ابھی اسٹڈیز جو ہیں وہ کنٹینیو ہیں.
0: آہی سی کڑی جڑی اتھے ڈرامہ کر رہی سی نا, آہی دی آواز تو لگ گیا, تھوڑا سا مائک کو پیچھے رکھ کے آپ نے بولنا ہے. ہاں
10: میری ابھی اسٹڈیز کنٹینیو ہیں اور میں بی ایس کر رہی ہوں میڈیا اسٹڈیز میں, لاسٹ ایئر رہ گیا میرا.
0: آپ کا کیا لگتا ہے, آپ کے اندر کیا ہنر ہے اس فیلڈ کے اندر آنے کے لیے جو آپ کو لگتا ہے کہ آپ اور زیادہ بہتر طریقے سے نکھار سکتی ہیں؟
10: نکھارنے کی اگر بات آئے گی تو میں کہوں گی کہ میں لکھ سکتی ہوں.
0: اچھا لکھتی ہیں آپ؟
10: جی. تو اور مجھے یہ لگتا ہے کہ میں اداسیاں زیادہ اچھا لکھ سکتی ہوں, مطلب جہاں پر کہیں سیڈنس کی بات آتی ہے تو وہاں پر.
0: ٹھیک ہے.
10: تو دوسری یہ چیز ہے کہ مجھے لوگ کہتے ہیں کہ تمہاری آواز اچھی ہے, لیکن جب میں نے کبھی اپنی آواز سنی ہے تو مجھے تو پسند نہیں آئی, लेकिन काफी लोगों ने कहा है कि हाँ अच्छी है। तो अगर मैं
0: वैसे ये
10: हाँ
0: ना बहुत कम लोगों के पास ये हुनर होता है कि वो ना यार नहीं यार मैं अच्छा चलो ठीक है ठीक है। मैं ना दरअसल वो उस कोई और होता ना थोड़ी जगह बैठा हुआ हमारा आरजे तो फिर बड़ा मजा आना था। लेकिन अच्छा ठीक है तुम्हें ऐसा लगता है कि अभी तुम्हारी आवाज के अंदर कुछ बेहतर और हो सकता है, तो यहाँ पे रेडियो पाकिस्तान में आवाज को इम्प्रूव करने के लिए क्या सिखाया गया?
10: आवाज को इम्प्रूव करने के लिए सबसे पहले तो मैंने ना वो जो प्रोनाउंसिएशन स्किल्स होती है वो सीखी।
0: सारी गल्ला पूछूंगा तो किसका है
10: नहीं प्रोनाउंसिएशन स्किल्स सीखी है कि कौन सा लफ्ज किस तरह से बोलना है, क्योंकि जब हम फ्लो में बोल रहे होते हैं ना तो आधे लफ्ज खा जाते हैं। तो
0: है।
10: मेरा भी यही एक इशू था कि मैं आधे लफ्ज खा जाती थी। तो
0: अच्छा।
10: अब मैं कोशिश करती हूँ कि जो लफ्ज बोलूँ वो पूरा बोलूँ और अगले बंदे को समझ आए कि मैं क्या बोल रही हूँ।
0: इसको बेहतर तरीके से इस तरह से भी डिफाइन किया जा सकता है कि जब आप कोई भी बात करने लगे तो उस बात के अंदर आपकी तरफ से आपका यकीन कामिल होना चाहिए। अगर आपका यकीन कामिल होगा आपकी बात तासीर रखेगी और सुनने वाले तक पहुंचेगी।
10: बिल्कुल
0: बहुत एक सिंपल सी ये छोटी सी बात है। बाय द वे बहुत बहुत अच्छा लगा मुझे। टाइम जो है ना वो बढ़ता चला जा रहा है, 3:25 हो चुके हैं। हम आहिस्ता आहिस्ता और कुछ आरजेस को भी यहाँ पे बुलाने वाले। आप यहाँ पे तशरीफ ले आए इधर वाली साइड पे, आप आएंगे हाँ ये माइक इधर वाली साइड पे कर ले जी। हाँ आप बताइएगा कि आपका क्या नाम है?
11: सर मेरा नाम वासिफा मुकद्दस है।
0: वासिफा मुकद्दस
11: जी,
0: खूबसूरत नाम है। वासिफा आप मुझे ये बताइए कि आपने यहाँ पे आने का फैसला क्यों किया?
9: इनके साथ आपने मजाक नहीं करना
0: जी, मैं पहले ही डर गया हूँ।
9: ये गुस्सा कर जाती होती है?
0: नहीं नहीं मैं पहले से
11: ठीक
0: है जी बताइए।
11: वो वाले भी मैंने सुन रखे हैं जो आप लाइट ऑफ करके करते हैं।
0: अरे इस लड़की ने सुन रखे हैं कुछ प्रोग्राम सुन रखे हैं। ठीक है
11: जी,
0: अच्छा लगा मुझे वासिफा आपने ये प्रोग्राम सुन रखे हैं। आप ये बताइएगा जो लोग सुनकर आते हैं,
9: देखो टोन इस तरह डिसेंट कर ली है
0: थोड़ा सा यार, तुम्हें पता है ना कि वो अब उसने मुझे उस तरह से सुना हुआ है तो फिर मैं उस तरह से क्यों ना बात करूं। अरे सातवें आसमान वाली बात भी इसको याद है, लेकिन अभी मैं इस वक्त उस वाले मूड में नहीं हूँ। वो वाला एक ट्रांस होता है, खास एक मूड होता है जो मैं बनाता हूँ सबसे पहले अपने लिए, फिर उसके बाद करते हैं वासिफा। लेकिन आप मुझे ये बताएं आपने क्यों चूज किया यहाँ पे रेडियो पाकिस्तान को, ये इंटर्नशिप प्रोग्राम करने का मकसद क्या था, क्या चीज को इम्प्रूव करना चाह रही हैं, क्या बनने की कोशिश है?
11: बेसिकली बाय प्रोफेशन मैं टीचर हूँ, लेक्चरर हूँ,
0: आती
11: हूँ और लाहौर में थी, मेरी PhD चल रही है। तो इस वजह से जब मैंने रेडियो में बहुत अरसे से सुन रही हूँ, 13 की थी जब से रेडियो सुनती आ रही हूँ, तो एक अटैचमेंट तो थी।
9: तो कितने साल हो गए आप रेडियो सुनते?
11: अब मैं 26 की हूँ, कितने हो गए?
0: 13 ही हो गए।
11: 13
0: तुम्हारे जितना अरसा तुमने प्रोग्राम किया ना उससे 1 छोटी है अभी वो
9: फिर ठीक है
0: अच्छा तो छोटी सी थी जब तुम्हें सुनती
11: नहीं बड़े होकर सुनना शुरू किया, छोटी सी इनको नहीं सुनती थी।
0: अच्छा नहीं नहीं इनको सुनने का इतना
11: हो गए,
0: ये सिर्फ बनाई हुआ अच्छा ठीक है। PhD आपकी चल रही है, क्या पढ़ रही हैं आप?
11: उर्दू लिटरेचर।
0: अरे ये तो मेरे वाला सब्जेक्ट है, ये तो मेरे अच्छा वो नहीं कहना ठीक है। उर्दू लिटरेचर आप पढ़ रही हैं, कौन कौन से राइटर्स आपको सबसे ज्यादा अच्छे लगते हैं, कौन कौन से शायर हजरात आपको सबसे ज्यादा अच्छे लगते हैं?
11: शायरी से तो कोई 1.5 पहले तक मेरा कोई ताल्लुक वास्ता नहीं था।
0: अच्छा 1.5 पहले तक?
11: हाँ, हालांकि मैं थी अच्छा पढ़ती थी।
0: अच्छा।
11: के बाद ही कोई शायरी से मेरा ताल्लुक वास्ता होना शुरू। इवन मैं अपने टीचर से कहती थी मैं एमफिल गोल्ड मेडलिस्ट हूँ लेकिन शायरी मुझे समझ नहीं आती, तो किसी ने मुझसे पूछ लिया कि बताएं तो क्या करूँगी। फिर उन्होंने मुझे एक नज़्म भेजी, नज़्म अब मैं बता नहीं सकती, अच्छी थी नज्म, ये नहीं कि बताने वाली नहीं है।
0: अच्छा।
11: लेकिन यहाँ पे नहीं बता सकती।
0: हाँ, ठीक है।
11: तो उसको जिसमें वो बता रहे थे कि शायरी आपको किस किस किस्म की चीजों से गुजरने के बाद समझ आने लगती है।
0: हाँ।
11: ठीक है, फिर मैं कोई मेरा ख्याल है 3-4 के बाद उनके पास गई, उनकी किताब थी शायरी पे, नई नई आई थी अभी।
0: क्या नाम है?
11: मैं तबसरा लिख के ले गई, अब नाम भी नहीं मुझे याद पंजाबी शायरी थी।
0: अच्छा पंजाबी शायर, आपको शायरी पंजाबी पसंद?
11: शायर का नाम डॉक्टर मुश्ताक आदिल, किताब का नाम याद नहीं है। हाँ। वैसे वो टीचर हैं, शायरी भी करते हैं उसके साथ। تو کہتے ہیں تمہیں تو سمجھ ہی نہیں آتی تو یہ کیسے لکھ کے لے آئی ہو. میں نے کہا اب سمجھ آنے لگ گئی ہے.
0: اچھا
11: بات ختم ہو گئی.
0: ٹھیک ہے اب یعنی ان راستوں سے اب گزر ہو چکا ہے.
11: ہاں مطلب آپ کنیکٹ کرتے ہیں چیزوں کے ساتھ ورنہ شاعری مجھے لگتا ہے آپ کو ایسے نہیں سمجھ.
0: اچھا لیکن یہ ایک ڈیڑھ سال پہلے تک تو آپ کو اس چیز کا شوق نہیں تھا
11: شاعری.
0: تو ابھی میں یہ پوچھنا چاہتا ہوں شوق کس چیز کا ہے؟
11: نثر پڑھتی ہوں,
0: نثر پڑھتی
11: ہوں, افسانے لکھتی ہوں, لکھتی ہوں. ابھی پبلش میں نے ایسا کوئی نہیں.
0: افسانے لکھتی ہیں آپ؟
11: جی.
0: ارے زبردست, پھر تو میں افسانہ پڑھتا ہوں ہر جمعرات کی رات کو 1 بجے کے بعد میں افسانہ شامل کرتا ہوں پروگرام میں کسی بھی رائٹر کا. تو آپ مجھے اپنا افسانہ ضرور بھیجیے گا تو میں پڑھوں گا.
11: افسانے اتنے اچھے نہیں ہیں کہ میں ایک دو افسانے کچھ میں نے اپنے ٹیچرس کو دکھائے. ایک لاسٹ ٹائم میں نے لکھا تھا رنگوں کا رقص.
0: اچھا
11: علامت نگاری کے ساتھ تھا وہ. وہ مجھے لگتا ہے کچھ اچھا لکھا گیا ہے تو وہ میں آپ کے ساتھ شیئر کروں.
0: بالکل ٹھیک ہے, بالکل ٹھیک ہے. ایک جگہ پہ گیا تھا میں اور ریڈیو پروگرام کے لیے, ریڈیو آرٹسٹ بننے کے لیے میں گیا وہاں پہ. وہاں پہ جانے کے بعد جب انہوں نے پوچھا کہ جی وہ کس طرز پہ آپ پروگرام کرنا چاہتے ہیں, میں نے کہا جی میں شاعری کا پروگرام کرنا چاہتا ہوں, مجھے شاعری بہت پسند ہے شروع سے بچپن سے. تو کہتے کہ اچھا تو کچھ سنائیں, کیا سنائیں گے؟ میں نے کہا میں نظم سناؤں گا آپ کو. انہوں نے کہا کہ جب آپ یہ نظم کر لینا تب آپ آئیے گا مجھے سنانے کے لیے. تو پھر مجھے اندازہ ہوا کہ ابھی مجھے اور زیادہ بہتر کرنا ہے. تو آپ کی جو یہ بات ہے کہ میں نے ابھی افسانے لکھنے شروع کیے ہیں اور ابھی مجھے ایسا لگتا ہے کہ ان میں اور زیادہ بہتری ہو سکتی ہے, تو ٹھیک ہے جب آپ کو لگے کہ اب میں نے افسانہ اچھا لکھا ہے تو آپ نے ضرور بھیجنا, تب ضرور وہ افسانہ پڑھیں گے انشاءاللہ. تھینک یو ویری مچ واصفہ, آپ سے بات کر کے بہت اچھا لگا. تھینک یو ویری مچ. اچھا جی اور کون سا یہاں پہ وہ ایک
12: میڈم شکیلا آئیں گی ہمارے پاس.
0: میڈم شکیلا تشریف لائیں گی؟ جی شکیلا صاحبہ تشریف لائیے. زیان جو اتنی دیر میں یار کوئی تھوڑی سی گفتگو کر لیتے ہوتے ہیں اگر بات
12: آتی ہے. تیری یاد دل خون کے آنسو روتا ہے.
0: روتا ہے میری یاد پہ دل خون کے آنسو روتا ہے.
12: بے درد زمانہ کیا جانے اس پیار میں کیا کیا ہوتا ہے. میں غالباً کلاس 1 میں تھا.
0: آ گئی بس ٹھیک ہے ٹھیک ہے ٹھیک.
12: کلفی کی ایک ریڑی آیا کرتی ہوتی تھی.
0: ایک منٹ ٹھہر جاؤ, اب یہ ابھی مزہ آنے والا ہے. ہاں
12: اس ریڑی کے اوپر یہ والا شعر لکھا ہوتا تھا. وائٹ کلر کی وہ ریڑی تھی اور ریڈ کلر کا یہ لکھا ہوتا تھا کہ آتی ہے تیری یاد دل خون کے آنسو.
0: پرومیننٹ کرنے کے لیے کہ دوروں نظر آئے گی لکھا ہے.
12: آج میں سوچتا ہوں کہ اس کلفی کی ریڑی پہ اس شیر کی کیا دکھ تھی.
0: یار وہ بھی ایک محبوب ہو سکتا ہے کسی کا, یا پھر اس کا بھی کوئی محبوب ہو سکتا ہے.
12: کلفی بیچنے کے لیے
0: کلفی لینی آتی ہوگی, اس کو اچھی لگتی ہوگی, اس نے اس پہ لکھ دیا.
12: کلفی بیچنے کے لیے یہ شیر ضروری ہے کیا؟
0: اچھا کیا کیا کہا ہے انہوں نے؟
12: آخری مصرے کی وجہ سے وہ خون بیچنے والا بن گیا ہوگا.
0: ہاں کیا کیا مصرا تھا دوسرا آخری والا؟
12: وہ پوزیٹو.
0: وہ نیگیٹو ہوتا تو میں ضرور دے دیتا میرا وہ نیگیٹو. شکیلا صاحبہ کیا حال ہے آپ کے؟ آپ خیریت سے ہیں؟
13: شکر الحمدللہ.
0: نام آپ کا شکیلا ہی ہے کیونکہ مجھے اس پہ یقین نہیں ہے.
13: سر یقین کر لیں. ٹھیک ہے
0: اچھا شکیلا ہے ٹھیک ہے. سوری یار سوری. اچھا ٹھیک ہے شکیلا بہت خوبصورت نام ہے. کیا مطلب کیا ہے اس کا؟
13: میرے نام کا مطلب ہے انوکھی خوبصورت.
0: آپ نے مجھ سے سرائکی میں بات کرنی ہے.
13: چلیں ٹھیک ہے یہ تو اور اچھی بات ہے.
0: یہ بہت مزہ آئے گا, یہ کمبینیشن ڈفرینٹ جائے گا. ٹھیک ہے نا. تو شکیلا مجھے یہ بتائیں کہ کیا کر رہی ہیں آپ, اسٹڈیز کیا کر رہی ہیں, کیا پڑھ رہی ہیں؟
13: میں نا ایم اسپیشل ایجوکیشن کی تمی بہاؤ الدین زکریا یونیورسٹی تو.
0: ٹھیک ہے
13: دے اتنا کہنا میں ایم فل دا ارادہ ہے.
0: ایم فل دا ارادہ
13: جی ہاں.
0: اچھا بول رہی ہے کہ نا خوبصورت ہے نا یہ سرائکی ایکسنٹ اچھا لگتا ہے مجھے. تو یہاں پہ
12: ہے سرائکی ہی ہے.
0: ہاں ایکسنٹ مجھے اچھا لگتا ہے میں اپنا گا دس رہا ہوں بھائی.
12: اچھا اچھا
0: او ہیلو دلی کما کے کانچ ماری ہوتی ہے چپ کر کے شیر بلایا ہوں. ایک منٹ ٹھہر جا.
13: سر میں ویسے تو میں ہوں تو بڑی فین ہاں مطلب جو کو دن فین دا انگلش دا لفظ ہے تو بڑی
0: ڈی ڈاڈی نہ بول مینوں نہیں سمجھ آ رہی ہے.
13: میں تو بڑی بڑی مدہ ہاں لیکن تسا فجر دے سر زیان جم صاحب کو
0: یہ میرا
13: لتاڑی پہ وے کو بس کرو تسا مہربانی کرو. میں
0: انہیں کوئی میرے خلاف غلط نہیں نہ کیتی ہے انہیں کوئی میرے میرے میرے مطابقت کی گل کی نا سارے میرے داس دے ہی ہو ہے.
12: دیکھا آج میں جواب نہیں دے رہا نا तो कहाँ कहाँ से जवाब आ रहे हैं।
0: लेकिन यार मुझे बहुत प्यारा लग रहा है क्योंकि तू जब जवाब नहीं ना देता तो मुझे मजा नहीं आता। लेकिन ये कितना कितना प्यारा बोलते हैं ये सारे। ज़िया अंजुम की मैं बात बताऊं आपको एक मजे की, रेडियो पे मैंने कभी कंबाइंड प्रोग्राम्स नहीं किए। मुझे जब किसी आरजे को ट्रेन करने के लिए भी कहा जाता था तो वो एक दो प्रोग्राम्स बड़ी बददली के साथ होते थे, मुझे मजा नहीं आता था। मुझे मेरे साथ प्रोग्राम करने का मजा आता है। लेकिन जब से मैंने आरजे ज़िया अंजुम के साथ और आरजे डॉक्स के साथ प्रोग्राम करने शुरू किए तब मुझे मजा आने लगा कंबाइंड प्रोग्राम्स का। ना उसमें क्या होता है कि बाज़ुकात आपकी फ्रीक्वेंसी मैच नहीं होती। आप एक प्रोग्राम तो कर सकते हैं, अल्लाह दी कसम एक प्रोग्राम तो कर सकते हैं, लेकिन आप देर पा के लिए आपका जब एक ट्रस्ट बिल्ड नहीं होता कि आपको वो बचा लेगा अगर आप कोई लफ्ज़ बोलेंगे। अगर आप यहाँ पे, ये एक नंगी तलवार है रेडियो, इस पे आप बोल रहे हैं, ये एक माइनर सेकंड के डिले के साथ जा रहा है लेकिन इसको रोका नहीं जा सकता जो आपने बोल दिया। अगर कोई बैठा हुआ है उस जगह पे तो वो रोक सकता है लेकिन नहीं।
13: सर मैं बोल रहा
0: गल पूरी सुननी है पहले तेरी कौन वैस, आज तेरी पूरी गल सुन के जावांगा मैं, कल भी सुन लांगे मतलब कि माइक बंद करके ठीक है ना। तो मेरा मजा मुझे इनके साथ प्रोग्राम करने का आता है क्योंकि मेरी इनके साथ ना एक फ्रीक्वेंसी मैच हो गई है। की बोलना चाह रही है?
13: सर मैं तुम्हारे तो जक्कियां दे प्रोग्राम सुनती हूं नहीं, लेकिन मैं कभी भी मैसेज नहीं किया।
0: इन्होंने मेनू किया वा कि मैं प्रोग्राम नहीं सुनती।
13: मुझे वो ही अच्छे लगते हैं, यानी कि आप समझ नहीं आ रही तो सिरा की
0: ऐसे ना करो ना, उसी तरह बोलो, मुझे ऐसे अच्छा लगता है,
13: ऐसे अच्छा लगता है। चलो मैं बोलूंगी
0: ना रहने दे उर्दू सही है,
13: उर्दू सही है। वैसे मैं सिराकी में ना आपको डिग्रेड कर रही हूँ मैं,
0: लेकिन मुझे मजा आ रहा है आपकी सराकी को सुनने का ना। मुझे मुल्तान से बहुत सारे क्या कर रही है
12: उसने कहा मैं सराइकी में आपको डीग्रेड कर रही हूँ।
0: उन्होंने डीग्रेड लफ्ज़ बोले है ना।
12: हाँ।
0: अच्छा मैं क्या पता नहीं सराइकी उधर से सराइकी चल रही है ना, मैंने ज़हन च ही नहीं आ रहा कि डीग्रेड का की मतलब होता है। अच्छा डीग्रेड करने की कोशिश कर रही है मुझे।
13: हाँ जी।
0: शर्म नहीं आती
13: है? नहीं आती।
0: आप ज़िया अंजुम के स्टूडेंट हैं।
13: सर मैं ये प्रोग्राम दे तवस्सुत नाल मेरे घर वाले सुनते पे सर मुल्तान है, मेरी बहन खास तौर मेरे भिरा भी कुछ मेरी फैमिली इतना है कुछ उतना ही है। जिवें तू सादे पे वदा मर्द जालिम होने, मर्द जालिम कशे क्या नहीं होते। मैं उस चीज को तोड़ के आई हां, मैं अपने भिरावा को अपने पियू मां को कायल किते तू समय को भेजो, उन्हें मेरे को ना भेजे कोई भी हो या कद ही कहना भेजे मेरे को ये भी पता है। लेकिन उन्होंने मेरे को आखे मेरी दी तू वन मेरा अब्बा ही क्या नहीं घर मेरा उन्होंने हूँ असाई को नहीं भेजेंदे दा क्योंकि अब्बा जी होने आंदा ये सारा कुछ करें दिया अब्बा जी क्या नहीं दाखसे ने ये फलाने ढिमकाने। हाँ मैं उन्होंने को आखी मी मैं मेरी वजह कि मैं एक गाल की है कि मैं तो आपको कदम ही शिकायत का मौका कहना दे सा। मैं शहर वेंदी पई हाँ, मैं शहर जरूर वेंदी पई हाँ, मैं अपने किते वेंदी पई हाँ, मैं बिना किते क्या नहीं वेंदी पई। मेरे को सर है उत्ते ज़िया अंजुम मिल सी अनवर रहमान मिल सी फलाना मिल सी मैं आख में टका करे सा उतना मैं अपना काम करने आंदी पे तू समय को एक मौका दे देवो।
0: अच्छा अच्छा ठीक है। अच्छा मैडम ये बताए
12: ये सीरियस बात की है
0: नहीं? हाँ। बहुत खूबसूरत बात की है। जब आप यकीन पैदा कर लेते हैं ना, आपके ऊपर पुख्ता यकीन हो जाता है आपके वालदैन का आपके बहन भाइयों का, तो फिर आपको वो उड़ने देते हैं और आपको ये कहते हैं कि हम तुम्हारे साथ हैं, तुम जितने भी आसमान सर करना चाहती हो, आसमान की बात आ गई है फिर से, है तो जहां भी पहुंचना चाहती हो तुम पहुंचो, हम तुम्हारे साथ हैं। बाय द वे शकीला आपसे बात करके बहुत अच्छा लगा।
12: अच्छा शकीला के मुतालिक मैं ये कहना चाहूंगा
0: हाँ
12: कि शकीला से जो तारुफ हुआ मेरा यहीं पे सेशंस के दौरान हुआ।
0: हाँ।
12: और जो हमारा पहला सेशन था उसके अंदर तमाम स्टूडेंट्स के इंट्रोडक्शन ले रहे थे, तो इसी तरह से शकीला को की बारी आई और कहा गया कि आप भी अपने मुतालिक बताएं। तो शकीला बहुत ब्लंट हैं और इनका ख़ास अपना लबो लहजा और अंदाज़ है बात करने का और बड़ा ब्लंट अंदाज। तो इन्होंने यही बताया कि मैं बड़ा ना सब कुछ त्याग करके आई हूँ,
0: जला के
12: मैं सीखने आई हूँ,
0: कश्तियाँ जला के
12: आई हूँ, और मैं सीखने के लिए आई हूँ और मैं सीखना चाहती हूँ। और जिस तड़प जिस पैशन और जिस जुनून के साथ इन्होंने वो बात कही मुझे बहुत फैसिनेट किया कि ऐसे लोग भी हैं जो आगे बढ़ना चाहते हैं, जो अपने पैशन को फॉलो करना चाहते हैं। और उसके लिए मज़े की बात ये कि शकीला घर से लड़ के नहीं आई, झगड़ के नहीं आई, कायल करके आई है।
0: ये बड़ी बात है, ये सबसे बड़ी बात।
12: और सीखने के लिए आई है। और मैं सख्ती भी करता हूँ बाज़ औक़ात शकीला के ऊपर, और सख्ती भी मैं फिर इसी वजह से करता हूँ कि उसका मकसद बड़ा है।
0: अभी
12: और
0: जब तुम
12: मकसद बड़ा होता है ना, तो फिर उसमें सख्तियाँ आती हैं।
0: बिल्कुल ऐसे।
12: और जितनी ज़्यादा सख्तियाँ आती हैं ना, फिर बंदा
0: उतना ज़्यादा बेहतर बनता है, उतना ज़्यादा निखर कर और खूबसूरत बन के सामने आता है।
12: ये बाज़ औक़ात कंप्लेन करती है कि नहीं ऐसे नहीं वैसे नहीं, लेकिन मैं इसको कहता हूँ कि नहीं ऐसे ही करना है, करती है और फिर बहुत अच्छा करती है। अभी आप थोड़ी देर पहले जब आप आए थे तो हम ड्रामा की रिकॉर्डिंग कर रहे थे,
0: यही मैं अभी बोलने वाला था, यही बताने
12: वाला था। उस वक्त शकीला कुछ अपने डायलॉग्स बोल रही थी, तो आपने भी कहा था कि यार ये तो बहुत अच्छा कर रही है,
0: हाँ।
12: बहुत जबरदस्त कर रही
0: है। याद है ये
12: स्पार्क है,
0: तुम्हारे साथ मेरा पहला इंटरेक्शन वहां पे हुआ था जब तुम इनकी क्लास ले रहे थे और अफसाने के हवाले से इनको, स्टोरी टेलिंग के हवाले से इनको बता रहे थे। तो उस वक्त मैंने जब इनको सुना ना, इनका उर्दू बोलने का तरीका, मेरे दिल में एक ख्याल आया कि अभी जब ज़ियान जुम अपनी बात कंप्लीट कर लेगा ना, तो मैं एक मशवरा दूंगा इस लड़की को कि जब तुम्हारा एक्सेंट सरायकी इतना खूबसूरत है, इतने लोग हैं जो सरायकी सुनते हैं, हमारे यहाँ पे बड़े फेमस आरजे भी हैं, गुलाम अली जावेद साहब, वो बहुत अच्छा, उनकी बहुत अच्छी फ़ैन फॉलोइंग है, हमारी जैनब अरशद साहिबा यहाँ पे एक आरजे हैं, तो आपका उनसे डिफरेंट है, दोनों से डिफरेंट है, तो एक्सेंट भी बोलने का तरीका भी बहुत ठेठ है, बहुत मज़े का है। तो मैंने सोचा कि मैं अभी ज़ियान जम की बात ख़त्म होगी तो मैं ये मशवरा दूंगा आपको कि आप ना अपने इस फन को आप ज़्यादा एक नई चीज़ को सीखने की कोशिश करेंगी तो कोई ना कोई लूप होल्स रह जाएंगे। जिसकी मादरी जबान, बचपन से बोली जाने वाली जबान उर्दू नहीं है, तो उसके लिए प्रॉब्लम होगा। आहिस्ता आहिस्ता वक्त के साथ साथ शायद वो सीख कर किसी एक खास दर्जे पे, किसी एक खास मुकाम पे पहुंच जाए, लेकिन मुश्किल होता है इंसान को शुरुआत में। तो अभी फिल वक्त के लिए आप क्यों ना उस चीज़ पे करें। तो अचानक अभी मैं बोलने वाला हूं तो ज़ियान जुम ने ना एक बड़ी खूबसूरत बात की कि शकीला बहुत बहुत अच्छा लगा है, लेकिन तुम अगर ऐसा करो कि तुम अपनी सरायकी एक्सेंट को बेहतर करने की कोशिश नहीं करनी पड़ेगी तुम्हें, क्योंकि वो तुम्हारा ऑलरेडी वो एक्सेंट है, तुम्हारे अंदर वो चीज़ मौजूद है, तुम्हें उस पर मेहनत ज़्यादा नहीं करनी पड़ेगी। कंटेंट पे करो मेहनत, बोलने के अंदाज पे करो मेहनत, अपने टॉपिक्स के ऊपर मेहनत करो, अपना जहन वास्ट करो, अपने सोचने की जो सलाहियत है, समझने की सलाहियत है, वो करो। तो मुझे इतना अच्छा लगा। तो अब मैं एक बात कहना चाहता हूँ इनके जो स्टूडेंट्स हैं यहाँ पे मौजूद हैं और जो अगर कोई सुन रहे हैं या कभी सुनेंगे, तो मेरे जहन में सिर्फ एक बात थी जब मैंने, मेरे एक उस्ताद हैं रेडियो के ना, तो मैंने जब उनको सुनना शुरू किया तो मेरा दिल उनकी तरफ इतना खिंच गया कि मैंने कहा अब इसके बाद ये हाथ इनके हाथ में है, मेरी आंखें बंद, मैंने नहीं अब अपनी मर्जी से सोचना, जो ये कहेंगे मैंने उस तरह से करना है। और मैंने तकरीबन कोई 10 से 12 साल मैंने उसी तरह से किया, एग्जैक्टली जैसे जैसे जहां जहां पे अपनी मर्जी से सोचने की कोशिश नहीं की। इनके बारे में आज मैं ये कहना चाहता हूं कि ये जो इस वक्त आपके उस्ताद हैं, ये बहुत सारी चीजों से गुजर कर यहां तक पहुंचे हैं। कभी ये भी 103 के ऊपर इन्होंने खुद बताया एक पॉडकास्ट के अंदर कि इंटर्नशिप प्रोग्राम्स के लिए वहां पे आरजेस को सुनने के लिए, सीखने के लिए खुद जाया करते थे। वो उस जगह से गुजर चुके हैं जहां पे आपको बड़ी आसानी से मौका मिल गया। बहुत टाइम लगता है, बहुत जैज़ी एक बहुत बड़ा नाम है रेडियो का, मतलब कि 103 के ऊपर वो भी प्रोग्राम करते थे, तो वो बहुत बड़ा नाम है। एक उसके हवाले से भी ये है कि वो आरजेज जो उनको पसंद थे उनसे सीखने के लिए वो सिर्फ उनकी जिस जगह से उन्होंने होकर जाना होता था रेडियो स्टेशन, वहाँ पर बैठा करते थे कि मेरी मुलाकात हो जाए एक बार किसी आरजेज से, तो फिर मैं आहिस्ता आहिस्ता वहाँ तक पहुँच जाऊँ। ये जो उस्ताद हैं, आप इनको अपना हाथ पकड़ा के उसके बाद अपनी आंखें बंद कर लें, वो आपको, जिस बंदे ने ये चीज़ नोटिस कर ली ना कि उसके अंदर असल क्वालिटी क्या है, क्या चीज़ निखारने के लिए, उसको आसानी होगी। और वो क्योंकि इंस्पायर है आपसे कि आप ब्लंट हैं, आप अपने अंदर की बात फौरन से बोल देती हैं, खुले आम बोल देती हैं, और फिर घर वालों से, मुल्तान से इतनी दूर से आप इजाज़त लेकर आई हैं यहाँ पर, तो मैं इसको बेहतर तरीके से सिखाऊँ, तो ये बेहतरीन उस्ताद है आपके लिए, ठीक है ना
13: जी। मैं ਇਹੋ ਆਖਣਾ ਚਾਹਾਂ ਕਿ ਇਵੇਂ ਕੋਈ ਬਾਅਦ ਵਿੱਚ ਵੀ ਇਵੇਂ ਆਖਦੇ ਨੇ ਬਿਹਤਰ ਤੇਰੇ ਨਾਲ ਸਭ ਕੋਲ ਬਹੁ ਉਮੀਦਾਂ ਹਨ। ਮੈਂ ਵੀ ਇਹੋ ਆਖਦੀ ਹਾਂ ਵੀ ਮੈਂ ਇੱਥਾਂ ਆਈ ਹਾਂ ਤਾਂ ਮੈਂ ਕੁਝ ਕਰਾਂ, ਮੈਂ ਸਾਰਾ ਕੁਝ ਛੋੜ ਛਾੜ ਕੇ ਆਈ ਹਾਂ, ਮੈਂ ਵਾਪਸ ਹੀ ਕਹਿਣੀ ਹੋਈ ਨਾ ਮੇਰੇ ਕੋਲ ਨਹੀਂ ਲੱਗਦਾ ਮੈਂ ਵੈਸਾ ਤਾਂ ਉਹ ਕੋਈ ਮਰਸੀ ਸ਼ਰਸੀ ਦਾ ਵੈਸਾ ਮੇਰੇ ਕੋਲ ਲੱਗਦੇ ਜਾਂ ਮੈਂ ਮਤਲਬ ਕਹਿੰਦਾ ਵੈਸਾ ਤਾਂ ਦੂਜਾ ਵੀ ਤੁਸੀਂ ਸਹੀ ਆਦੇ ਵੇ ਸਰ ਵੀ ਮੇਰੇ ਕੋਲ ਡਾਂਟ ਮੇਰੇ ਕੋਲ ਕੋਈ ਮਸਲਾ ਨਹੀਂ ਥਿੰਦਾ ਮੇਰੇ ਕੋਲ ਮੇਰਾ ਇੱਕ ਮਸਲਾ ਹੈ ਕਿ ਮੇਰੇ ਕੋਲ ਨਾ ਸੁਣਨ ਦੀ ਆਦਤ ਅਤੇ ਦੂਜਾ ਅਗਰ ਕੋਈ ਮੇਰੇ ਕੋਲ ਮੇਰੀ ਗਲਤੀ ਹੁੰਦੀ ਹੈ ਮੇਰੇ ਕੋਈ ਆਖ ਰਿਹਾ ਮੇਰੇ ਕੋਲ ਅੱਛਾ ਲੱਗਦਾ ਬਜਾਏ ਦੇ ਕਿ ਮੈਂ ਆਦੇ ਹਾਂ ਇਹ ਦੇ ਉਵੇਂ ਮੇਰੇ ਕੋਲ ਇਹ ਹੈ ਕਿ ਮੇਰੇ ਕੋਲ ਥੋੜ੍ਹਾ ਜਿਹਾ ਮੇਰਾ ਸਿਰਿਆ ਕੇ ਲਿਆ ਜਾ ਜਿਵੇਂ ਤੁਸਾਂ ਆਦੇ ਪਵੇ ਉਹਦੇ ਵਿੱਚ ਨਾ ਮੈਂ ਉਰਦੂ ਵਿੱਚ ਉਹ ਨਹੀਂ ਕਰ ਸਕਦੀ ਜਿਹੜਾ ਮੈਂ ਸਿਰਿਆ ਕੇ ਕਰ ਸਕਦੀ ਹਾਂ ਮਤਲਬ ਕਿ ਉਹ ਚੀਜ਼ ਕੋ ਨਾ ਮੈਂ ਨਹੀਂ ਜਿਵੇਂ ਤੁਸਾਂ ਆਖੇ ਮੈਨੂੰ ਉਰਦੂ ਨਹੀਂ ਆਉਂਦਾ ਉਹ ਮੇਰੇ ਐਕਸਪ੍ਰੈਸ਼ਨ ਨਹੀਂ ਆਉਂਦੇ ਉਹ ਚੀਜ਼ 'ਚ ਅਗਰ ਬਈ ਗੱਲ ਹੈ ਕਿ ਮੈਂ ਲੋਕਾਂ ਦੇ ਲਿਖਿਆ ਮੈਂ
0: ਅਭੀ ਜਬ ਤੁਮ ਡਰਾਮਾ ਵਹਾਂ ਪੇ ਰਿਕਾਰਡ ਕਰ ਰਹੇ ਥੇ ਆਪ ਲੋਗ ਤੋ ਵਹਾਂ ਪੇ ਯੇ ਬੱਚੀ ਨੇ ਸਟਾਰਟ ਕੀਆ ਬਹੁਤ ਅੱਛੇ ਸੇ ਮਤਲਬ ਕਿ ਕੁਛ ਐਕਸਪ੍ਰੈਸ਼ਨਸ ਬਹੁਤ ਅੱਛੇ ਇਸ ਬੱਚੀ ਕੇ ਜਬ ਆਪਕਾ ਟਾਈਮ ਆਇਆ ਨਾ ਤੋ ਮੈਨੂੰ ਦੇਖਾ ਕਿ ਅਚਾਨਕ ਇੱਕ ਨਈ ਆਵਾਜ਼ ਆਈ ਮਤਲਬ ਅਲੱਗ ਐਕਸੈਂਟ ਆਇਆ ਹੈ ਅਲੱਗ ਲੈਂਗੁਏਜ ਆਈ ਹੈ ਤੋ ਮੁਝੇ ਸੁਣਨੇ ਕਾ ਬੜਾ ਮਜ਼ਾ ਆਇਆ ਕਿ ਉਸਨੇ ਆਪਣੀ ਉਸ ਲੈਂਗੁਏਜ ਕੇ ਅੰਦਰ ਬਾਤ ਕੀ ਹੈ ਠੀਕ ਹੈ ਨਾ ਬਾਏ ਦਾ ਵੇ ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਸ਼ਕੀਲਾ ਆਪ ਤਸ਼ਰੀਫ ਲਾਏ ਜਿੰਨੇ ਵੀ ਇੰਟਰਸ ਯਹਾਂ ਪੇ ਉਨਸੇ ਬਾਤ ਹੋਈ ਉਨ ਸਭ ਕਾ ਬੇਹਦ ਸ਼ੁਕਰੀਆ ਸਲਾਮਤ ਰਹੇ ਆਬਾਦ
13: ਰਹੇ ਸਰ ਆਪ ਨਾ ਮੇਰਾ ਨਾਮ ਲੈ ਲਿਆ ਕਰ ਵੈਸੇ ਮੈਂ ਪ੍ਰੋਗਰਾਮ ਤੋਂ ਸੁਣਤੀ ਹੂੰ ਮੈਸੇਜ ਨਹੀਂ ਕਰਤੀ
0: ਅੱਛਾ
13: ਜੀ ਜੀ ਠੀਕ ਹੈ
0: ਸ਼ਕੀਲਾ ਆ ਬਸ ਆ ਨਾ ਤੇ ਮੈਨੂੰ ਭੁੱਲੀ
13: ਵੈਸੇ ਮੈਨੂੰ ਇਹ ਨਾਮ ਅੱਛਾ ਨਹੀਂ ਲੱਗਦਾ ਆਪਣਾ ਮੇਰਾ ਨਾਮ ਵੀ ਚੇਂਜ ਕਰਨਾ
0: ਇੱਕ ਨਬੀਲਾ ਤੇ ਇੱਕ ਸ਼ਕੀਲਾ ਆ ਦੋ ਨਾਮ ਠੀਕ ओके बहुत शुक्रिया शकीला सलामत रहें आबाद रहें
13: सभी का बहुत शुक्रिया
0: ज़िया अंजुम आखिर में जाते हुए जो अब हम ये प्रोग्राम खत्म करने वाले हैं क्या कहना चाहोगे चलो छोड़ो तुमने क्या कहना है छोड़ो रहने तो कर देते हैं खत्म वैसे
14: बस कर देते हैं
0: कह दो यार अपने दिल की बात कह दो चलो रहने दो चलो रहने दो चलो कह दो कोई बात एक बात हो जाए चलो एक बात कह दो चलो रहने दो रहने दो
14: मैं ये कहना चाहूंगा
0: हाँ
14: कि जब से ये हमारा इंटर्नशिप प्रोग्राम स्टार्ट हुआ है मुझे लग रहा है कि जैसे मेरी रीबिल्डिंग हो रही है मेरी रीबर्थ हो रही है क्योंकि जब आप उन स्टूडेंट्स को उन लोगों को पढ़ाते हो सिखाते हो या गाइड करते हो जो सीखना चाहते हैं जो आगे बढ़ना चाहते हैं करना चाहते हैं और ख़ास तौर पे आप ख़ुद भी इस तरह के किसी दौर से गुज़रे होते हैं तो आपको मालूम होता है कहीं ना कहीं कि आप में बड़ी एक आग और तड़प होती है आप सीखना चाह रहे होते हो और आपके बहुत सारे सवालात होते हैं
0: यस
14: लेकिन अमूमी तौर पे वो सवालात के जवाब
0: मिल नहीं रहे होते
14: या बड़े ही आधे अधूरे और
0: नामुकम्मल
14: से वो जवाबात होते
0: हैं आप सेटिस्फाई नहीं होते उन जवाबात
14: तो मुझे पता नहीं क्यों एक अजब तरह की ना एक खुशी आजकल होती है मुझे नहीं पता कि इन स्टूडेंट्स को मंगल और बुध का कितना इंतज़ार होता है लेकिन मुझे
0: ज़्यादा इंतज़ार होता है
14: मंगल और बुध का ज़्यादा इंतज़ार होता है और आजकल मैं कुछ ना हेल्थ इश्यूज से थोड़ा सा गुजर रहा हूँ लेकिन जिस दिन मंगल और बुध आता है ना उस दिन मैं सुपर फिट हो जाता हूँ ऑटोमेटिकली
0: अरे वाह
14: मेरा माइंड बिल्कुल डाइवर्ट हो जाता है और मैं यहाँ पे आके यहाँ पे सिखाना क्या है बल्कि मैं तो खुद सीख रहा होता हूँ इनसे सीख रहा होता हूँ देख रहा होता हूँ और मुझे ना मुझे सब कुछ भूल जाता है मुझे ऐसा लगता है कि जैसे मैं स्पेस एंड टाइम से आउट हो चुका हूँ
0: अरे वाह
14: तो मुझे बड़ा अच्छा लगता है बड़ा मज़ा आता है और मुझे इनको देख के एक अपना आप भी कहीं ना कहीं वो आईने की तरह दिखता है और मैं इन सबको बेस्ट ऑफ लक कहूँगा और मेरी बड़ी कोशिश है पूरी कोशिश है कि जहाँ तक जितना मुमकिन हो सके मैं अगर इनको कुछ डिलीवर कर सकूँ तो ज़रूर करूँ और उसके लिए पूरी कोशिश कर रहा हूँ और इन सबको मैं बेस्ट ऑफ लक कहूँगा आज जो है हमारी मेरे ख़्याल से थर्ड लास्ट क्लास है दो मज़ीद शायद और क्लासेस होंगी उसके बाद फिर हमारा ये ट्रेनिंग सेशन ख़त्म हो जाएगा
0: यस
14: और मुझे अभी से अफसोस होना शुरू हो गया कि यार ये ख़त्म हो जाएगा बड़ा मज़ा आ रहा था बड़ा एक दिल लगा हुआ था
0: दिल जब किसी चीज़ में लग जाता है और फिर उसके बाद जब छोड़ने का वक्त आता है तो फिर थोड़ी सी तकलीफ़ इंसान को होती है महसूस होती है ऐसा ये एक आम एक ह्यूमन फैक्टर है बाय द वे मैं जहाँ तक ये एक छोटी सी बात कहना चाहूँ लास्ट पे कि अभी जितने भी इंटर्न्स आए और उनसे मेरी बातचीत हुई मुझे ये बहुत अच्छे तरीके से एहसास मिला कि जो यहाँ पे ये बहुत कम दौरानिया है सीखने का ना और फिर उसके बाद फौरन से एक माइक एक साल तक मैंने ज़ियान जुम सिर्फ ना शीशे के दूसरी तरफ से माइक को सिर्फ देखा था
14: बिल्कुल ठीक,
0: और ऑब्जर्व किया था कि किस तरह से मेरे उस्ताद प्रोग्राम कर रहे हैं,
14: बिल्कुल,
0: और फिर उसके बाद वो कहाँ क्या क्या बारीकियां हैं, वो किस तरह से वो अदा कर रहे हैं अपने अल्फाज को एक्सप्रेशंस की सूरत में। उन्होंने कहा मुझे देखना नहीं है, मुझे सिर्फ सुन के एक्सप्रेशंस को नोट करना। एक वक्त गुजरा है मेरा कि सिर्फ, और फिर यहाँ पे रेडियो पाकिस्तान की इतनी बड़ी अपॉर्चुनिटी, और उसमें आप फौरन से एक ऐसा मौका दे दें कि यहाँ पे माइक पे लाइव बोला भी जा सकता है, ये एक बहुत बड़ा, बहुत बड़ी अचीवमेंट है इन सब स्टूडेंट्स के लिए। तो मैंने मैंने अभी तक ये नोटिस किया कि ये जितने भी स्टूडेंट्स हैं यहाँ पे, इनके अंदर कॉन्फिडेंस की भरमार है, और माशाल्लाह वो बोलने का तरीका, लहजा और अल्फाज भी उनके पास मौजूद हैं। जैसे कुछ बच्चे आए जिनमें अभी हमजा एक लड़के यहाँ पे, क्योंकि कुछ नाम याद रह जाते हैं जो जो जो कुछ ऐसा डिलीवर करते हैं कि वो आपकी मेमोरी में सेव हो जाते हैं, अलग होता है, डिफरेंट होता है थोड़ा सा। हमजा, हमजा ने बहुत अच्छे तरीके से डिलीवर की, बहुत अच्छी बात की। एक लड़की यहाँ पे मौजूद थी मैमूना, उसने बहुत अच्छे से बोला। फिर वो दूसरी लड़की एक और है, वो उसने बहुत अच्छा बोला। वासफा साहिबा ने बहुत अच्छा बोला। वो भाई ने बहुत अच्छे तरीके से अपने अल्फाज चाहे कम हों लेकिन अगर उनके अंदर तासीर मुकम्मल है ना तो वो बहुत खूबसूरत लगते हैं, तो वो बहुत अच्छे तरीके से डिलीवर किया। तो मुझे बहुत बहुत उम्मीदें वाबस्ता हैं कि कुछ नए नाम हम रेडियो पर भी सुन पाएंगे, मुझे ऐसा लगता है
14: इंशाल्लाह।
0: बाय द वे प्रोग्राम का इख्तिताम करते हैं, बहुत शुक्रिया जितने भी लोगों ने सुना। हम आपकी कॉल्स रिसीव नहीं कर पाए, आपका कोई मैसेज हम ऑनर नहीं कर पाए। आज दरअसल आपको ये सुनवाना था कि हमारे जो इंटर्न्स हैं वो किस तरह से बात करते हैं यहाँ पे, जो इतना बड़ा धूम, इतना हल्ला यहाँ पे मचा हुआ था कि क्या हो रहा है इंटर्नशिप प्रोग्राम, क्या हो रहा है, किस तरह की बातें हो रही हैं। तो ये है एटमॉस्फेयर यहाँ का कि सब लोग बैठ कर बात करते हैं, एक दूसरे को बेहतर बनाने की कोशिश करते हैं। आपसे मुलाकात होगी आज रात 12 से लेकर 2 बजे के प्रोग्राम में। प्रोग्राम अधूरी बातें हुआ करती हैं, इंटरनेशनल प्रोग्राम है, पूरी दुनिया में सुना जाता है। सो तब तक के लिए अपना बहुत ज़्यादा ख्याल रखिएगा, दुआओं में याद रखिएगा, और आखिर में जाते हुए वही एक बात कि उसकी वो जाने उसे पास से वफा था कि ना था, तुम फराज अपनी तरफ से तो निभाते जाते, ऐवी शेर याद आ गया। बाकी ये जो गाना है ना मुझे अच्छा लगता है, तो ये वाला गाना मैं आपके लिए प्ले कर रहा हूँ। मोहसिन की खूबसूरत आवाज़ है, अल्लाह हामी नासिर।

بہت ساری دعائیں ہیں آپ سب کے لیے، آپ جہاں پر بھی ہیں، جس طرح سے بھی ہے زندگی کے ایام گزار رہے ہیں، اور خالق آپ کے لیے آسانیاں پیدا کرے اور آپ دوسروں کے لیے آسانی کا باعث بنتے رہیں۔ زندگی میں بہت سارے مواقع آتے ہیں جہاں پہ آپ کسی کے لیے مدد کا سبب بن سکتے ہیں۔ آپ کو چاہیے کہ کچھ کریں یا نہ کریں، کسی کی مدد کرتے رہیں، اور سب سے بڑی بات جو ہے وہ یہ ہے کہ مدد کے لیے آپ کو مالی طور پہ مستحکم ہونے کی ضرورت نہیں ہے، مدد کے لیے کہتے ہیں حوصلے کی ضرورت ہوتی ہے۔ حوصلے سے بڑی اور کوئی چیز نہیں ہے جو ایک انسان کے پاس ہوتی ہے، اور حوصلہ ہی آپ کو یہ صلاحیت بخشتا ہے کہ جس سے آپ کسی کی زندگی میں خوشی کا باعث بن پاتے ہیں، کسی کی مدد کر پاتے ہیں، کچھ کریں یا نہ کریں، کسی کے لیے اچھی میموری کریٹ کریں، کسی کے کام آئیں، تکلیف میں اس کے ساتھ کھڑے ہوں۔ اور کمی بیشی ساروں سے ہوتی ہے، میرے سے بھی بہت ساری ہوتی ہیں، کوشش میں کرتا ہوں۔ یہ نہیں کہ ہر وقت جہاں پہ کسی کو میری ضرورت پڑے میں فوراً سے اویلیبل ہو جاؤں، بہت ساری غلطیاں کوتاہیاں ہوتی رہتی ہیں، بہت ساری کمیاں آتی ہیں، میں اویلیبل نہیں ہوتا، لیکن ہاں میں کوشش ضرور کرتا ہوں، جیسے ہی موقع ملے میں کوشش کرتا ہوں کہ میں اویلیبل ہو جاؤں جہاں جس کو میری ضرورت ہے، اپنے حلقہ احباب میں، اپنے ملنے والوں میں، اپنے پیاروں کے لیے ہر وقت ایٹ لیسٹ ولنگلی آپ کو فیل کرنا چاہیے۔ اینڈ یس آئی ڈو فیل فار ایوری سنگل پرسن ہو از اراؤنڈ می، اور میں سمجھتا ہوں کہ آج آپ کسی کی مدد کرتے ہیں تو کل آپ کی مدد کی جاتی ہے، آج آپ کسی کے کام آتے ہیں تو لوگ بھی آپ کے کام آتے ہیں، اور یہی اصول زندگی ہے، یہی اصول حیات ہے۔ یار کچھ نہ کریں لیکن کسی کے کام آیا کریں۔ یہ گلہ کرنا کہ ہم لوگوں کے کام آتے ہیں، لوگ ہمارے کام نہیں آتے، اس گلے کو بھی ترک کر دیں، اور بلا کسی بھی قسم کی وہ طلب کے، یہ سوچے بغیر کہ مجھے اس میں کیا بینیفٹ ملے گا، بغیر کسی غرض کے لوگوں کے کام آیا کریں، کوشش کیا کریں، مددگار بن کے زندگی گزاریں۔ بہرحال یہ مختصر سا سفر ہے زندگی کا، جو بظاہر تو کئی سالوں پہ محیط نظر آتا ہے، لیکن ہے یہ مختصر سا سفر، اس کو جیئیں جس طرح سے دل کرتا ہے جی، اور اپنے ارد گرد والوں کو بھی جینے دیں، خوشیاں پائیں۔ اور میرا بہت زیادہ سلام عقیدت ہے تمام تر فوجی بھائیوں کے لیے جو وطن عزیز کی حفاظت کے لیے چنے گئے، تمام تر فوجی بھائی ہیں، افسران ہیں، جہاں جہاں پر بھی وطن عزیز کی حفاظت کے لیے معمور ہے، میرا سلام عقیدت ہے، میرا، میری پوری ٹیم کا، تمام سننے والوں کی طرف سے۔ اور یقین جانے ہمیں آپ پہ فخر تھا، فخر ہے، اور فخر ہمیشہ رہے گا۔ آپ کی وجہ سے ہے ہمارا سر فخر سے بلند اور سینے چوڑے، اور انشاءاللہ ہم آپ کے شانہ بشانہ کھڑے تھے اور کھڑے رہیں گے، کیونکہ ہم ایک ہیں اور پاکستان سب سے پہلے ہے، اور افواج پاکستان ہمارے لیے بہت عزت کا درجہ رکھتے ہیں۔ وقت ہو چکا ہے 10:43، 5 اگست 2026 کا سن ہے، پروگرام ہے نائٹ تھراپی، آپ کا میرے ساتھ ہوگا 12 بجے تک۔ اور جو ایام ہیں آزادی کے ہیں، جو ایام ہیں یہ پاکستان کے ہیں، جو ایام ہیں یہ کشمیر کی عوام کے ہیں، یہ اظہار یکجہتی کے ہیں، یہ ایک دوسرے کے ساتھ کھڑے ہونے کے ہیں۔ یار نصاب اور کتاب سے باہر نکل کے بھی تھوڑا سا ہمیں دیکھنا چاہیے، آپ اور میں ہم کیوں نہیں نکلتے انہی باتوں سے باہر کہ جہاں پہ ہمیں وہ رٹی رٹائی باتیں محض یاد آتی ہیں۔ میں چاہتا ہوں آپ اور میں وہ باتیں کیا کریں جو آپ کے اور میرے اندر ہے، وہ باتیں بولیں اظہار میں، محبت میں، عقیدت میں، اپنے وطن کے لیے، اپنے ہم وطنوں کے لیے، اپنے کشمیری بھائیوں کے لیے، اور وطن سے محبت کا پرچار کرتے رہیں۔
हमेशा कुछ भी हो जाए वतन से मोहब्बत सबसे पहले, और ये तहैया करें कि वतन पे आँच नहीं आने दें, चाहे उसके लिए कोई भी सामने खड़ा हो, और यही दर्श बांटते रहें आपस में कि अपने वतन से मोहब्बत करें। लव योर कंट्री इफ यू लव योर सेल्फ। और इस्लाम की तालीम भी ये है कि वतन से मोहब्बत ईमान की निशानी है। मेरी जिंदगी में तो दो ही चीजें हैं जिनमें से बहुत अहम चीज मेरे लिए मेरे वतन से मोहब्बत है, दूसरा वो खालिक जिसके पास बाहर हल लौट के जाना, और उसका शुक्र अदा करते हैं उसने इस महीने में ये वतन अजीज हमें अता किया। अल्हम्दुलिल्लाह सुम अल्हम्दुलिल्लाह। आज के दिन हम बात करेंगे, वी आर गोइंग टू टॉक अबाउट दिस मंथ, अबाउट दिस मंथ एंड अबाउट योर लाइफ एंड एनीथिंग यू वांट टू टॉक, यू कैन टॉक अबाउट एनीथिंग, नथिंग स्पेसिफिक, बट यस पाकिस्तान इज स्पेसिफिक इन दिस डिस्कशन। आप मुझे कॉल कर सकते हैं 042-1100-042-1100-0001, और SMS कर सकते हैं कोई भी बात, कोई किस्सा, कोई कहानी, कोई शेर, कोई बात शेयर करनी हो। जैसे मुझे अक्सर मैसेज आ जाते हैं कि ये मैसेज ऑन एयर नहीं पढ़ना, तो मैं नहीं पढ़ता। आप शेयरिंग एंड केयरिंग वाली साइड पे भी जा सकते हैं, यू कैन सेंड मी वॉट एवर यू वॉन्ट टू एंड आई विल रीड एंड डेफिनेटली विल ट्राई टू आंसर। आपने अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाना है, अगर आपके पास इंटरनेट की एक्सेस नहीं है, 101 लिखना है, स्पेस देनी है, अपना नाम और पैगाम लिखना है, और इसको भेज देना 4471 पर। और इसके अलावा मेरी लाइव स्ट्रीम ऑन है GRJ.DOX, अगर आप लिखेंगे फेसबुक पे आपको मेरी लाइव स्ट्रीम मिल जाएगी, वहां पे भी आप कमेंट कर सकते हैं। डू हिट मी विद योर कमेंट्स एंड से व्हाटएवर यू वांट टू एंड वुड लव अगर आप कुछ कहें या ना कहें, लेकिन मुझे पता चलना चाहिए आपको अपने मुल्क से कितनी मोहब्बत है, आप कितना खुश हैं अपने पाकिस्तानी होने पर। मैसेज करेंगे आप मुझे लिख के, पाकिस्तान जिंदाबाद, कुछ करें ना करें पाकिस्तान से मोहब्बत का इजहार करें, SMS करें। मेरी स्टैटिक पोस्ट है, FM 101 लाहौर पे सर्च कर सकते हैं वहाँ पे, और FM 101 चैनल पाकिस्तान, दोनों जगह पे आप कमेंट कर सकते हैं। कुछ करें या ना करें पाकिस्तान जिंदाबाद लिख के मुझे भेजें। Here we go, what a beautiful कलाम, घूम चढ़ा खड़ा आपदा जी एंड अलियस बट बोथ लेजेंड्स आर हियर। क्या आई एम टू लेट, आई एम रियली वेरी सॉरी, मैं बहुत दूर था और मैं नहीं पहुंच पाता था, लेकिन देखें मेरी, मैं हर दफ़ा ये कहता हूँ, मैं वाकई फंसा होता हूँ, ऐसे चल रहे होते हैं और लिटरली काफ़ी दूर था, और अक्सर यही होता है, मेरा दिल करता है कि यार मैं ना जाऊँ, फिर मैं कहता हूँ चला जाऊँ, ना जाने से जाना बेहतर है। सो आई एम हियर विद यू एंड थैंक यू वेरी मच जिन लोगों ने मुझे मैसेज किया मेरी लाइफ पे। फरा अफजाल हैं, अस्सलाम वालेकुम सर। वालेकुम अस्सलाम महजबीन हैं, इस्लाम किया डॉक्स, वालेकुम अस्सलाम, हाउ आर यू महजबीन एंड हाउ आर यू फरा। एंड फिजा राजपूत ने इस्लाम किया, वालेकुम अस्सलाम। मरीना बिलाल, माह आज़ादी पाकिस्तान मुबारक हो, थैंक यू वेरी मच मरीना। सवेरा फलक, अस्सलाम वालेकुम, वालेकुम अस्सलाम। इट्स टू लेट बॉस, यस इट्स टू लेट बट इट्स नॉट नेवर। Enjoy the kalam. Yaar, mast hai yaar. Mala.

0: सुरर संगीत साजो आवाज आपका मनपसंद रेडियो चैनल FM 101।
1: आ गई याद शाम ढलते ही, बुझ गया दिल चिराग जलते ही। सलीम रजा की खूबसूरत आवाज़ में खूबसूरत गीत आपने सुना। कुछ आपके पैगाम फेसबुक पे मौजूद हैं, उन्हें प्रोग्राम में शामिल कर लें, फिर आपकी लाइव कॉल्स की जाने बढ़ता हूँ। थोड़े से पैगाम और हैं और महजबी हमारे प्रोग्राम में शामिल हुई हैं। अस्सलाम वालेकुम वसीम। वालेकुम अस्सलाम महजबी, कैसी हैं आप? ठीक ठाक हैं? इफ़ आई एम नॉट फीलिंग वेल, ओके जी, आई कुड नॉट अटेंड बट आई एम लिस्निंग टू इट इवन इन स्लीप। कहते जी मैं तबीयत अगर मेरी ना भी ठीक होना तो मैं इसको सुन नहीं पाती, मगर नींद में भी मुझे लगता है कि मैं आपके प्रोग्राम को सुन रही हूँ। बहुत शुक्रिया माजबी, आपके लिए बहुत सारी दुआएं कि आप खैरियत से रहें, और अगर आपकी खुदा ना खासा तबीयत ख़राब है तो अल्लाह ताला आपको सेहत तंदुरुस्ती से नवाजें, आमीन। और इसी तरह से हमारे प्रोग्राम में शामिल हैं जनाब कैसरा, तमाम सुनने वालों को सलाम। और हमीद गुल कहते हैं कि वसीम भाई जो ये जो आप पुराने सॉन्ग लगाते हैं इनको सुनकर हम फिर से जवां हो जाते हैं, बहुत खूब कमाल किया, खूबसूरत शायरी भी सॉन्ग भी, वाह वाह वाह। बहुत शुक्रिया हमीद गुल साहब, बड़ी मुश्किल से तलाश करके लाता हूँ मैं आपके लिए गाने, और बहुत कम सुनने को मिलते हैं अब ये। तो मेरी कोशिश होती है कि हम शायरी भी कर रहे हैं तो इसके अंदर अगर हम सुन लें, वैसे तो नए गाने तो हर वक्त चलते ही रहते हैं, ये बिल्कुल रेयर है, तो कभी कभी इनको भी सुन लेना चाहिए। आपका बहुत शुक्रिया। माज भी कहते हैं कि मोहब्बतों में शुमार कैसा, यकीन कैसा, गुमा कैसा, अरूज कैसा, जवाल कैसा, सवाल कैसा, जवाब कैसा, मोहब्बतें तो मोहब्बतें हैं, मोहब्बतों में हिसाब कैसा। बहुत अच्छे, बहुत शुक्रिया आपका माशबी प्रोग्राम में शामिल होने के लिए। और वसीम अफान, मलिक वसीम अफान हमारे प्रोग्राम में शामिल है, आपका बहुत शुक्रिया। और आपके अभी मैं देखता हूँ SMS हम तक पहुँचा है। जनाब अली हसन, खुशी और गम जिंदगी का दूसरा नाम है। बहुत अच्छे इन्होंने टॉपिक पे बात की है, अगर खुशी और गम निकल जाए तो ज़िंदगी फीकी हो जाएगी। और हमारा भी यही सवाल था कि अगर कहते हैं कि खुशी भी आर्जी है, गम भी आर्जी, अगर दोनों आर्जी हैं तो फिर मुस्तकिल क्या है, ये असल में हमारा सवाल था। हेलो हेलो,
2: काश तो अभी आ जाए मसीहा बनकर, लोग आते हैं बहुत दिल को दुखाने लगे।
1: वहाँ कौन?
2: साजिद डार हूँ।
1: साजिद डार
2: जी जी, जोशी भाई कैसे? ठीक,
1: साजिद डार कैसे हैं आप? ठीक ठाक हैं? बड़े पुराने, बड़े अच्छे मेरे बड़े सीनियर कॉलर हैं।
2: भाई हैं जी, भाई बड़े भाई हैं, दो दफा तो आप मेरे ख्वाब में आ चुके हैं वसीम भाई। ओ, अब चाय पिलाए बगैर ही आपने हमें चल चल कर दिया, कर दिया। ठीक
1: है, चाय भी नहीं पिलाई है। बहुत बहुत शुक्रिया।
2: जैसे मैंने आपको देखा है, अल्लाह ताला आपको खूबसूरत बनाया है।
1: बहुत शुक्रिया।
2: तो हुए फजर ते आखे बिस्मिल्लाह, आज दौलता साढ़े घर आईया ने, कॉल ते असी वसा कीता, उन्हें ओड़क तोड़ नहीं पाई।
1: जिस कॉल ते असी वसा कीता
2: याद रह जाते
1: हैं कई दफा, भूल जाता है।
2: एक और एक शेर है कि मैं भी बहुत अजीब हूँ, इतना अजीब हूँ कि बस खुद को तबाह कर लिया और मलाल भी नहीं।
1: वाह वाह, बहुत अच्छे, बहुत अच्छे।
2: तो कतीस भाई का मैं आपको थोड़ा कलाम सुनाता हूँ। तो हम चिरागों की तरह शाम से जल जाते हैं,
1: वाह,
2: गर्मी है, हसरतें
1: नाकाम से जल जाते हैं,
2: जल जाते हैं। शमा जिस आग में जलती है नुमाइश के लिए,
1: हम उसी आग में
2: गुमनाम से जल जाते हैं। हम चिरागों की तरह शाम से,
1: بہت شکریہ ساجد ڈار، بہت شکریہ. آپ تو ماشاءاللہ سے چراغوں کی طرح جل رہے ہیں، ساری رات روشن کی ہوئی آپ نے اور ہمیں کال بھی کی ہے، بہت اچھا لگ رہا ہے، بہت اچھا لگ رہا ہے.
2: بہت اچھا رہا تھا، دو تین اور شعر رہ گئے تھے، پر ٹھیک ہے ابھی آپ نے مجھے اجازت مانگی ہے تو میں اجازت کیا دوں، میں آپ سے اجازت لیتا ہوں جی. اللہ
1: بہت شکریہ جی، دے رہیے، اللہ حافظ، اللہ حافظ. اوکے جی، منمن ایف ایم پاکستان آپ کا اپنا فیملی اسٹیشن، اور دیکھتے ہیں کہ ہمارے ساتھ نیکسٹ کالر کون ہیں. السلام علیکم.
3: السلام علیکم.
1: وعلیکم السلام.
3: محبوب علی.
1: محبوب علی کیسے ہیں محبوب علی؟ بڑے دنوں بعد آپ کی کال ہے، جاگ رہے ہیں آپ اس وقت؟
3: بھائی جان جاگ کیا رہا ہوں، آپ کا انتظار کر رہا ہوں آپ کے پروگرام کا.
1: واہ واہ واہ، زندہ باد، جیتے رہیے. تھینک یو ویری مچ.
3: اور سنائیں خیریت؟
1: جی سنا رہا ہوں، میں 2 بجے سے شروع ہوا ہوں سنانے کے لیے.
3: میں بھی 2 بجے سے سن رہا ہوں.
1: سنائیے کچھ خوبصورت سا سنائیے.
3: کیا سنانا ہے، ہمارے دامن میں کانٹوں کے سوا کچھ بھی نہیں، اب تو پھولوں کے خریدار نظر آتے.
1: ہوئے ہوئے ہوئے ہوئے.
3: وسیم بھائی اتنے دن سے بس میں فون نہیں کر رہا تھا، کچھ طبیعت نہ ایسی نہ ڈھال ہوئی ہوئی ہے کہ رات کا ٹائم نہیں ملتا ہے آپ کو. اب بھی طبیعت خراب ہے.
1: اچھا.
3: پر میں جاگ رہا تھا آپ کا جب آواز سنی میں کہ ابھی وسیم بھائی پروگرام کر رہے ہیں
1: جی،
3: تو چلو آج تھوڑا سا انیلا بہن کی کال سنی، حمید گل صاحب کی سنی. پر وہ انیلا بہن جو نا ہماری، وہ ہمیں بھول ہی گئی ہیں.
1: نہیں نہیں وہ نہیں بھولتی، آپ جب لیٹ ہو جاتے ہیں نا، درمیان میں غائب ہو جاتے ہیں تو پھر کئی دفعہ ان کے ذہن سے نکل جاتا ہے، ورنہ جتنے لوگوں کو وہ یاد رکھتی ہے نا، میں یقین مانیے میں مطلب وہ خود ہی پھر ذکر نہیں کرتی، کیونکہ ٹائم بہت زیادہ خرچ ہو جاتا ہے اس، مطلب کال لمبی ہو جاتی ہے، ادر وائز انہیں سبھی لسنرز جو ہے نا بہن بھائی سبھی یاد ہوتے ہیں.
3: اب وہ ہمارے ایک کزن آئے ہوئے کراچی سے عرس مبارک میں، تو میں ان سے گپ شپ کر رہا تھا، اب تو لائٹ چلی گئی تو ہم بیدار ہو گئے اپنا. پھر میں نے آپ آن کیا تو میں نے کہا تو یہ جو قیوم صاحب ہیں ان سے ذرا بات کریں.
1: جی قیوم صاحب سے بات کریں.
4: السلام علیکم.
1: وعلیکم السلام قیوم بھائی، کیا حال چال ہیں؟ ٹھیک ہیں.
4: بڑا اللہ کا کرم ہے، بڑا اللہ کا بڑا احسان ہے کہ اللہ نے صحت تندرستی دی ہوئی ہے، اور اللہ آپ کو بھی صحت تندرستی دے. بہرحال یہ محبوب صاحب بڑا آپ کا ذکر کرتے رہتے ہیں.
1: نہیں نہیں بہت اچھے ہیں، بڑے بھائی ہیں ہمارے، مطلب بھائیوں کی طرح ہیں اور بہت پیار کرتے ہیں. آج بڑے دنوں بعد ان کی کال آئی ہے. اور آپ کراچی سے آئے ہیں، وہاں پہ کہاں پہ ہوتے ہیں آپ؟
4: میں دستگیر میں ہوتا ہوں.
1: اچھا اچھا.
4: ہاں، اور جرمن کونسلیٹ میں جاب کرتا ہوں.
1: ٹھیک ہو گیا، تو ان سے ملاقات کرنے کے لیے آئے آپ؟
4: بس وہ عرس مبارک پہ آ جاتے ہیں.
1: اچھا اچھا، ماشاء اللہ، بہت اچھے بہت اچھے. تو دعاؤں میں یاد رکھیے گا.
4: جی جی، یہ میرے کزن ہیں پھوپھی کے لڑکے.
1: جی جی.
4: ہاں، تو بس ان کی یاد آتی ہے اور داتا صاحب کی یاد آتی ہے، چلے آتے ہیں.
1: چلے، بہت شکریہ، جیتے رہیے اور ہمیں بھی دعاؤں میں یاد رکھیے گا. تھینک یو ویری مچ.
4: اوکے اوکے،
1: اللہ حافظ، اللہ حافظ. اوکے جی، ماجبین میں خوبصورت پوئٹری سینڈ کی، اسے پروگرام میں شامل کر لیں. کوئی تنہائی میں ملنے اگر آ جاتا ہے، کوئی تنہائی میں ملنے اگر آ جاتا ہے، اے تنگ ظرف زمانے تیرا کیا جاتا ہے، اور تو کچھ بھی نہیں میرے اور اس کے مابین، ایک تعلق ہے جسے عشق کہا جاتا ہے. پی لیا آپ بقا زہر سمجھ کر میں نے، پی لیا آب بقا زہر سمجھ کر میں نے، اب جیا جاتا ہے مجھ سے نہ مرا جاتا ہے. کیسا سائل ہے کسی سے نہیں لینا کچھ بھی، روز آتا ہے دعا دے کے چلا جاتا ہے. بہت اچھے. کیوں موسم کے سبب تر ہے میری قدر کے پھول, کیوں موسم کے سبب تر ہے میری قبر کے پھول, کون چپ چاپ یہاں اشک بہا جاتا ہے. واہ جی واہ, کیا بات ہے, بہت خوب آپ کا, بہت شکریہ ماجبی پروگرام میں شامل ہونے کا اور پروگرام میں خوبصورت اضافہ کرنے کا, آپ کا بہت شکریہ. ملک وسیم اوان منڈا سیالکوٹی, آپ کے بہت سارے میسیجز ہم تک پہنچے ہیں, آپ کا بہت شکریہ. اگر آپ ایس ایم ایس کرنا چاہتے ہیں ابھی بھی ٹائم ہے, 101 لکھیے, اپنا پیغام لکھیے, بھیج دیجئے 4471 پہ, آپ کے پیغام آتے ہیں تو انہیں ہم پروگرام میں شامل کرتے ہیں. ٹیلی فون نمبر آپ کا جانا پہ جانا 04221100101. اگلا کال ہے.
5: خوشی ہے تو میری زندگی ہے. السلام علیکم.
1: وعلیکم السلام. حسین بھائی
5: کی حال ہے؟ عبد الحمید کا بات.
1: جی عبد الحمید ٹھیک ٹھاک ہیں, خیریت سے ہیں
5: الحمدللہ. بہت ساری دعاواں تھے اللہ پاک خوش رکھے تھانو, اللہ جن سارے پانا پرا سامنے بلکہ پورے پاکستان خوشیاں ہزار خوشیاں دہا.
1: آمین آمین آمین.
5: باقی اگر دم ہو تو صبر کرنا چاہیے, خوشی ملے تو سارے شامل کرنا چاہیے.
1: بالکل ٹھیک ہو گیا, بالکل ٹھیک ہو گیا.
5: ماجرلا پیلی کافی چیر بار کال سنی ہے ڈیڑھ مہینے بعد, دو تین پروگرام چٹکالا نہیں نہ چلی. چلو وسیم صاحب اور کوئی آ جائے تو ساری حاضری لے لو. پاجی
1: بہت شکریہ عبد الحمید, جیتے رہے,
5: ٹھیک ہے,
1: اللہ حافظ,
5: رب رکھا.
1: اوکے جی. پھر جی اٹھے ہیں جس سے وہ امکان تم نہیں, اب جو بھی کر رہا ہے یہ احسان تم نہیں, مجھ میں بدل رہا ہے جو ایک عالم خیال, اس لمحہ جنوں کے نگہبان تم نہیں, بجھتے ہوئے چراغ کی لو جس نے تیز کی, وہ اور ہی ہوا ہے میری جان تم نہیں, بجھتے ہوئے چراغ کی لو جس نے تیز کی, وہ اور ہی ہوا ہے میری جان تم نہیں, پھر یوں ہوا کہ جیسے گریا کھل گئی کوئی, مشکل تو بس یہی تھی کہ آسان تم نہیں, تم نے سنی نہیں ہے صدائے شکست دل, ہم جھیلتے رہے ہیں یہ نقصان تم نہیں, تم نے سنی نہیں ہے صدائے شکست دل, ہم جھیلتے رہے ہیں یہ نقصان تم نہیں, تم سے تو بس نبھا کی صورت نکل پڑی, جس سے ہوئے تھے وعدہ و پیمان تم نہیں. خوش فہمیوں کی بات الگ ہے مگر یہ گھر جس کے لیے سجا ہے وہ مہمان تم نہیں, یہ عالم ظہور ہے ہجرت زدہ سلیم, ہم بھی دکھی ہیں صرف پریشان تم نہیں, ہم بھی دکھی ہیں صرف پریشان تم نہیں, ہم بھی دکھی ہیں صرف پریشان تم نہیں. اس کے ساتھ ہی پروگرام اپنے اختتام کو پہنچا. جاتے جاتے ایک اور کال ہم تک پہنچی, اسے پروگرام میں شامل کرتے ہیں. اور یہ جو غزل اس وقت ہم پلے کر رہے ہیں میڈم ملکہ ترنم نوشا کی آواز میں, سیما جی کی پسند پہ ہے. السلام علیکم.
6: وعلیکم السلام. دیکھتے ہیں وہ کٹ کے کال میری مل گئی, میری ملنی تھی.
1: جی اچھا ہو گیا.
6: محبوب بھائی اللہ تعالیٰ آپ کو سلامت رکھتے ہیں. نہیں نہیں مجھے یاد رہتے ہیں محبوب بھائی, آپ وسیم بالکل ٹھیک کہہ رہے ہیں. ابھی ساجد بھائی بھی آئے تھے, ان کو بھی ہم بڑے پروگراموں میں آوازیں دیتے تھے تو وہ بھی آنا شروع ہوئے ہیں ابھی, یہ بھی غائب ہو گئے ہوئے تھے. تو جتنے ہمارے غائب بھائی ہوئے ہیں نا سب آ جایا کریں, اچھا لگتا ہے. اور جتنے ڈیوٹی پہ بیٹھے ہمارے بھائی ہیں ان کے لیے بہت ساری دعائیں, اللہ انہیں سلامت رکھے, اور جو بیمار ہیں اللہ تعالیٰ ان سب کو صحت تندرستی والی.
1: یہ نا اپنا انیلا جی وہ ایک اسٹوری تھی, کہانی تھی بچوں کی, کہ وہ جن اپنا بال دیتا ہے وہ کہتا ہے اس کو جب بھی جلاؤ گے نا تو تم غائب ہو جاؤ گے. इन्होंने उसी जिन से बाल लेके ना तो उसको जला दिया तो सारे गायब हो गया। अब वो जिन के बाल का असर खत्म हो रहा है, वापस आ रहे हैं।
6: वापस आ जाओ, मुझे लगता है इन्होंने हाथ गुच्छा ही लग गया जिन वाला। बहुत सी दुआएं मेरे सब बहन भाइयों के लिए। अब्दुल अमीद भाई भी अभी आए, मजे का गुनगुना रहे थे जब आए। अच्छी रौनक हो जाती है, सब आते हैं। तारिक भाई नहीं आए लेकिन उनके आने से भी अच्छी रौनक होती है। सारे तारिक भाई, सारे जितने मेरे भाई है, आज तो बोधी चढ़ भी गायब है। जुगनू तो वैसे ही गायब रहता है, जुगनू तो पहले भी उड़े रहते ने।
1: ओके,
6: सबके लिए बहुत सी दुआएं। जबरदस्त प्रोग्राम था, जबरदस्त।
1: थैंक यू वेरी मच, थैंक यू, अल्लाह हाफिज। अस्सलाम वालेकुम।
7: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू। जनाब वसीम भाई जान, क्या हाल है आपके?
1: शुक्र अल्लाह का, ठीक है। कौन?
7: मैं असद अली बात कर रहा हूँ, लाहौर से।
1: जी असद अली, कैसे? ठीक ठाक है ना? फर्स्ट क्लास है
7: अल्हम्दुलिल्लाह। मेरी बड़ी खुशी नसीबी है कि लास्ट गोल मेरी लग गई है।
1: बिल्कुल ठीक है। तो
7: नीला से पहले का मैं गोल मिला रहा हूँ, लेकिन नीला जी मेरे से बाद में लागी, मेरी नहीं लगी अभी तक।
1: बहुत शुक्रिया आपका जनाब, बहुत शुक्रिया आपने हमें कॉल किया।
7: मैं आपको एक शेर सुनाऊं अगर आपकी जान तो?
1: हाँ, बस टाइम खत्म हो रहा है, सुना दें जल्दी से।
7: चलते चलते दिल ने पूछा जख्मी पांव के छालों से, कितनी दूर बसाली बस्ती दिल में रहने वालों ने।
1: बहुत अच्छे, अल्लाह हाफिज। थैंक यू, अल्लाह हाफिज।
7: अल्लाह हाफिज तमाम सुनने वालों को मेरी तरफ से सलाम। अल्लाह हाफिज।
1: वालेकुम सलाम। मोहम्मद शहजाद एक दफ़ा फिर हमारे प्रोग्राम में शामिल हुए हैं। मोहम्मद शहजाद, आपकी पसंद का गाना हम अपने पंजाबी के प्रोग्राम में लगाएंगे, आप जो आप गाना कहेंगे हम उधर चलाएंगे इंशाल्लाह। जाते जाते एक खूबसूरत सा शेर, कितनी खामोशी थी, कितनी खामोश थी वो हिजर की रात, कितनी खामोश थी वो हिजर की रात, दिल की धड़कन से कान फटते थे।